0: किरासीमा नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। नेपालले आर्थिक वर्ष 2082-83 विदेशीको भ्रमणबाट 9 अर्ब 5 करोड़ रूपियाँ आमदानी गरेको भए पनि नेपालबाट 1 खर्ब 19 अर्ब रूपियाँ बाहिरिएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ़दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बदलिदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई समेत प्रतिविम्बित गर्दछ। ठूलो परिमाणमा रकम विदेशीधार, देशभित्रको पूँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढ़ेको छ। विद्यार्थी विदेश पढ़न जाँदा शुरूका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेटको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2082-83 548,717 जनाले 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5 खर्ब 56 अर्ब 68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेश लिने लहर बढ़दै गएको देखाउँछ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़दै जाँदा शिक्षातर्फको खर्च पनि बढ़ेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास, खाना, यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मात्रै नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: कलंकीमा खाना खाजा पसल सञ्चालन गर्दै आएका दोलखाका हरिबहादुर बस्नेत आइतबार कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएका थिए। केही दिन अघिको तुलनामा अधिकांश तरकारीको मूल्य बढ़ेकाले तरकारीको मूल्यसँगै आफ्नो व्यवसायमा थपिएको दबाव बारे उनले गुनासो पोखे। हरेक जसो तरकारी किलोमै 15-20 रूपैयाँदेखि 50-60 रूपैयाँसम्म महँगो भएको छ। हामीले यहाँबाट महँगोमा किनेर लगे पनि होटलको खानाको मूल्यमा त्यसलाई तत्काल जोड्न मिल्दैन। बस्नेतले भने दुई दिन अघि खाना खान आएको ग्राहकले दुई दिनपछि खानाको मूल्य किन बढ़्यो भनेर सोध्न थाल्छ, तर हामीले महँगो मूल्य तिरेर तरकारी किनेर ल्याएका हुन्छौं। बस्नेतको समस्या अहिले काठमाडौँका होटल तथा खाजा पसल सञ्चालन गर्ने व्यवसायीले भोगिरहेको लागत दबावको एउटा उदाहरण हो, साथै हरेक उपभोक्ताले भोगिरहेको समस्या हो। सड़क अवरूद्ध भएपछि महँगियो ताजा तरकारी शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
0: मलेसियाली ट्रेड्स युनियन कांग्रेसले श्रमिकको न्यूनतम ज्यालामा 82% भन्दा बढ़ीले वृद्धि गर्न माग गरेको छ। हाल मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम ज्याला 1,700 रिंगेट छ। एमटीयूसीले मलेसियाको आगामी बजेटमा हालको तलबमा 82% भन्दा बढ़ीले वृद्धि गरी 3,100 रिंगेट पुर्याउन माग गरेको हो। हाल मलेसियामा 4 लाख भन्दा बढ़ी नेपाली श्रमिक वैधानिक हैसियतमा कार्यरत छन्। उनीहरू प्रत्येकले प्रति महिना 1,700 रिंगेट अर्थात 64,000 रूपियाँ हारारीमा तलब पाइरहेका छन्। माग अनुसार तलब बढ़ीमा उनीहरूले मासिक 1,16,000 रूपियाँ भन्दा बढ़ी पाउनेछन्। प्रत्येक वर्षको जनवरी 1 देखि मलेसियाको आर्थिक वर्ष प्रारम्भ हुने गरेको छ। मलेसियामा कामदारको तलब 3,100 रिंगेट पुर्याउन माग शीर्षकमा आजको मध्यान्न राष्ट्रिय दैनिकमा यो खबर छ।

0: Unlimited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कंग्रेसको 15 महाधिवेशनका लागि वडा तहमा देखिएको सर्वसम्मतिको प्रयास गाउँ नगर अधिवेशनसम्म आइपुग्दा कमजोर बनेको छ। देशभरका अधिकांश पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ भने सीमित पालिकामा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा तहबाट सहमतिमा अघि बढ़ेको अधिवेशन पालिकाहरू र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय तहमा पुग्दा समूहगत प्रतिस्पर्धा र प्यानल बन्दी खुल्ला रूपमा देखिन थालेको हो। असोज 16, 17, 18 र 19 गते हुने महाधिवेशनका लागि कंग्रेसले वडा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेर प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन शुरू गरेको छ।
3: बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको राजमार्ग सुचारू हुनका लागि दुई दिन लाग्ने जनाएको हो।
2: लगातारको वर्षापछि नदीमा आएको बाढ़ी र डुबानका कारण मधेस प्रदेशका जिल्लाको ग्रामीण भागमा जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको वर्षाले विभिन्न क्षेत्रमा क्षति पुर्याउनुका साथै गाउँ बस्तीका सड़क बाटोमा पानी जमेपछि आवत जावतमै नागरिकलाई समस्या भएको छ।
3: हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा सवारी साधनको चाप बढ़ेपछि उक्त मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट निषेध गरेको हो।
2: काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्।
3: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 1013.2 मेगावट विद्युत आपूर्ति प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण प्रसारण लाइनमा क्षति पुग्नका साथै जोखिममा रहेका जल विद्युत आयोजनाको उत्पादन समेत सुरक्षात्मक उपाय स्वरूप बन्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
2: उद्योगिक व्यवसायले औद्योगिक प्रयोजनका लागि खतरा हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेका छन्। उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह समक्ष सुझाव प्रस्तुत गर्दै विद्युत उद्योगको आधारभूत उत्पादन लागत भएकाले यसमा अतिरिक्त कर लगाउँदा समग्र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने भन्दै पुनरावलोकन गर्न माग गरेको हो।
3: बागमती प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा बजेट घटाउँदै लगेपछि किसानले चिन्ता व्यक्त गरेका छन्। देशलाई कृषि मार्फत आत्मनिर्भर बनाउने भने पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपरेको उनीहरूको गुनासो छ।
2: स्वास्थ्य बीमाको सदस्य बन्नका लागि अनलाइन प्रक्रिया शुरू भएको छोटो अवधिमै 2500 बढ़ीले सदस्यता लिएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएका छन्। बोर्डले नागरिकको स्वास्थ्य बीमाको अभिलेख सहज बनाउन र नागरिकको पहुँच बढ़ाउन गत साउनको अन्तिम सातादेखि अनलाइन पोर्टल जारी गरेको थियो।
3: अब शेयर बजार लगानीकर्ताहरूको मागको आधारमा व्यक्तिगत पूँजीगत लाभ कर घटाएर लागू भएको साता लगानीकर्ताहरूले भने 19.94 अर्ब रूपियाँभन्दा बढ़ी गुमाएका छन्। गत साताको कारोबारमा कुल बजार पूँजीकरण 29.94 अर्ब रूपियाँ घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 45.53 अर्ब रूपियाँभन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 45.23 अर्ब रूपियाँभन्दा बढ़ी कायम भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: देश हो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर दक्षिण अफ्रिकामा दुईवटा गोलीकाण्डमा 30 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएका छन् राजधानी जोहान्सबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बजारमा शनिबार राति भएको गोलीकाण्डमा 20 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
7: अब खेल खबर विश्व एसियाली खेलकुदको एथलेटिक्स तर्फको पुरूष 800 मिटर दौड़मा नेपालका खेलाड़ी सोम कुमारले नयाँ राष्ट्रिय रेकर्ड बनाउन कुमारले निर्धारित 800 मिटरको दूरी 1:48.95 सेकेण्डमा पार गरेका छन् त्यस्तै जापानको योकोहामा भएको 11 सितारियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक समेत जितेको छ नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जित्न सफल भएको छ
6: अब विचार विश्लेषण जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको जग शीर्षकमा गोर्खापत्रमा छापिएको छ हरित अर्थतन्त्रको जग बसाउन अब विश्वले ऊर्जा संक्रमणलाई संवेदनशील रूपमै लिनुपर्छ अहिले पनि विश्वको ठूलो हिस्सा कोइला र पेट्रोलियम जस्ता जीवाश्म इन्धनमा आधारित छ यो ऊर्जा प्रणालीलाई क्रमशः जलविद्युत सौर्य वायु र हरित हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जामा परिणत गरिनुपर्छ जलवायु परिवर्तनका असर न्यूनीकरणको यो नै मूल आधार हो मार्गचित्र हो
7: जलवायु मुद्दामा हरित स्वच्छ ऊर्जा शीर्षकमा कृष्णप्रसाद भण्डारीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ नेपालले विकासशील राष्ट्रका साझा मुद्दालाई उजागर गर्दै जलवायु परिवर्तनसँग जुझ्न दिगो साझा र एकीकृत प्रयासको प्रवर्तन गर्नुपर्छ नेपाल जस्तो अल्प विकसित तथा हिमाली देशमा जलवायु परिवर्तनको असर अझ गहिरो छ हिउँ पग्लिने क्रम अनियमित वर्षा बाढ़ी पहिरो र अत्याधिक तापक्रमका कारण नेपालको कृषि जलस्रोत जंगल जैविक विविधता स्वास्थ्य पर्यटन र पूर्वाधारमा नकारात्मक प्रभाव पारिरहेको छ
6: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा तरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
4: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं भने नेपाली नेटवर्क टीभी मार्फत युट्युब च्यानलमा समेत हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा रहे, के थियो त सुरक्षा थ्रेट, किन छोड्नु पर्यो? त्यसपछि पूर्व प्रधान न्यायाधीश जबरालाई हिजो मात्रै पनि हामीले नेपाली बहसमा चर्चा गर्यो। आदरणीय श्रोता, कसैलाई लाग्दैमा इतिहासमै पहिलो पटक पूर्व प्रधान न्यायाधीश पक्राउ प्रकरण कसरी भयो त, प्रहरीको गैर जिम्मेवार जवाफ आएको छ, सरकारको रहस्यमय मौनता पनि यतिखेर छ, कसैलाई इच्छा लाग्यो स्वेच्छाचारी ढंगले कसैलाई पक्राउ गर्यो, दुःख दिने नियतले चाहिँ हिरासतमा वा चाहिँ आफ्नो नियन्त्रणमा राख्यो, नजरबन्द जस्तो बनाएर राख्यो, त्यो व्यक्तिलाई चाहिँ अप्ठ्यारो परिस्थितिमा राख्यो, वा राज्य संचालकहरूले यस्ता कामहरू चाहिँ आज किन गरिरहेका छन् त? आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौ। सोलेन्द्र शमशेर जबरामाथि धेरै प्रश्नहरू होलान्, उनका कामहरूमाथि धेरै प्रश्नहरू होलान्, तर राज्यको कानूनलाई हातमा लिएर कुनै व्यक्तिलाई तर्साउने, राति सुतेको समयमा उठ्याउने, धम्क्याउने, त्यसै गरी पक्राउ पूर्ति समेत जारी नगर्ने, ओछ्यानबाट उठाएर लग्ने, कारण के हो पत्तै नदिने, सुरक्षा थ्रेट छ भन्ने, घरमा प्रहरी बढ़ाउनुको सट्टा आफ्नो नियन्त्रणमा लिएर लैजाने, त्यहाँ पनि पीएसओहरू बसेका थिए होला, सशस्त्रको पीएसओहरू थिए, उनको नेपाल प्रहरीका पीएसओहरू त्यहाँ बसेका थिए, उनलाई सुरक्षा घरमै दिइरहेका थिए, आखिर किन पक्राउ पर्नु पर्यो त सोलेन्द्र शमशेर जबरा? आजको निकै ठूलो जेन्युन प्रश्न छ, यसलाई सामान्य तरिकाले हेर्न मिल्दैन। हिजोको जस्तो अवस्था हुन्थ्यो भने अहिलेसम्म सड़कमा आगो बल्थ्यो, अहिलेसम्म सड़कमा चाहिँ गृहमन्त्रीको राजीनामा मागिन्थ्यो, त्यसको कारण खोजिन्थ्यो, तर आज स्वेच्छाचारी ढंगले जुन तरिकाले चाहिँ एउटा व्यक्तिलाई पक्राउ गरियो र त्यो पक्राउका विरूद्धमा चाहिँ बोल्ने व्यक्तिहरूमाथि पनि जुन किसिमले सामाजिक सञ्जालमा धावा बोलिरहेको छ, यसले हाम्रो प्रहरी प्रशासन कहाँ जाँदैछ, हाम्रो सुरक्षा चुस्तता दुरुस्तता कता जाँदैछ, हामीले प्रहरीलाई कसरी चलाउन खोजिरहेका छौं त? राज्य सत्तामा कुनै व्यक्ति आइसकेपछि उसले चाहेको र उसको मनगणन्ते हिसाबले उसलाई रिसै उठिहाल्यो, कसैलाई उठाएर लैजा, उठाएर ल्या, यस्तो खालको निर्देशन चाहिँ प्रहरी प्रशासनले, प्रहरी प्रमुखले मान्ने हो त? प्रहरी प्रमुख एउटा संगठन हो। आज प्रहरी प्रमुखको जवाबदेताको विषय पनि यहाँ उठिरहेको छ। प्रहरी प्रमुखले आखिर निर्देशन मान्नुपर्ने, पालना गर्नुपर्ने, तालुकदार मन्त्रालयलाई जानकारी गराउनुपर्ने विषय एउटा होला, तर प्रहरीले सो विवेक किन प्रयोग गर्न सकिरहेको छैन? जुनसुकै सरकार आए पनि प्रहरी संगठनलाई किन कमजोर बनाउन खोजिँदैछ? प्रहरी त्यसमा किन मुखदर्शक भएर बसेको छ? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज यो देशमा कुनै व्यक्तिको सुरक्षाको कुरा छ, कुनै व्यक्तिको जवाफदेहिताको कुरा छ, सत्तामा हुँदैमा प्रहरी आफ्नो काबुमा छ भन्दैमा कुनै व्यक्तिलाई दुःख दिने नियतले जुन किसिमले आज ताण्डव नृत्य नाचिँदैछ, यसले चाहिँ देश र अन्तर्राष्ट्रिय जगतमा यो मुलुकको सुरक्षा प्रशासनको विषयलाई, यो मुलुकको चाहिँ ह्युमेनिटीको विषयलाई, मानवताको विषयलाई चाहिँ आखिर कहाँसम्म पुर्याउँदैछ त? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, के सुरक्षा थ्रेट नै थियो? प्रहरीले जबरालाई किन समातेर किन छाड्यो? यसको जवाफ प्रहरीले दिनुपर्छ कि पर्दैन? प्रहरीले सुरक्षा दिन घरमै प्रहरी खटाउने हो, वा चाहिँ नियन्त्रणमा लिएर चाहिँ कार्यकक्षमा लगेर सोधपूछ गर्ने हो? यसको विषयमा पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराले जवाफ देलान्, उनका धेरै कमजोरी होलान्, उनी आफू पनि विवादरहित रहन सकेनन्। आफ्नो कार्यकालमा महाभियोगको समेत प्रस्ताव ल्याइयो, पछि उनैलाई प्रधान न्यायाधीश बनाइयो, उनैले तत्कालीन बेला न्यायाधीश नियुक्ति गरेका र उनकै कोटाबाट न्यायाधीश नियुक्ति भएका भनिएका डाक्टर मनोज कुमार शर्मा आज प्रधान न्यायाधीश छन्। उनले यस विषयमा के कुरा चाहिँ बाहिर गर्दैछन् त? कस कसलाई पूर्व प्रधान न्यायाधीशले भेटे त यसका विषयमा चाहिँ राडार गर्ने काम एक किसिमले सरकारले गर्ला, तर कुनै पनि मुद्दा नपरिकन, कुनै पनि निवेदन दर्ता नभइकन, रिट निवेदन नगरिकन हाम्रा विरूद्धमा यसरी कुरा गर्ने तैले म तलाई छोड्दिन भन्ने खालले यसरी चाहिँ यदि इगो साधेर सरकार र सरकारका पदाधिकारीहरू जान्छन् र त्यसमा प्रहरी समेत खेलौना बन्छ भने यसका विषयमा चाहिँ आज प्रश्न उठेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्छौं र नेपाली कंग्रेसले महाधिवेशन गरिरहेको छ, नेपाली कंग्रेसको दुई तब्कामा विभाजन हुन खोजेको भन्ने खालका विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा यस विषयमा कुरा गर्छौं र आदरणीय श्रोता, नेकपा एमालेको अबको स्थिति के हो त? केपी शर्मा ओली फेरि बलियो भएर उपस्थित हुनुभएको हो त? केपी शर्मा ओलीको आजको अवस्था के छ? नेकपा एमालेलाई एक दिक्का बनाएर लैजान सक्ने
विषयमा केपी शर्मा ओलीको भूमिकाको विषयलाई पनि आज हामी चर्चा गर्दैछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि आज जुन किसिमले राष्ट्रिय प्रजातन्त्र पार्टी विघटन भएको छ र त्यस पछाडि उसको धारणा सरकारप्रति के छ त्यसका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौ। छोटो नेपाली बहसमा विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: count open, activate any carobar, Sacile Sanga. Busy life easy, but now they hurry din. Global Smart Plus, life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: हेरा हेरा संसार छ कत्रो हातमा अट्ने जादू जत्रो समाचार अफ वर्ल्ड मेट्रो सब छ यसमा हाम्रो पात्रो
4: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो तपाईं पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: एनबीएल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईडी बैंक, सबैका लागि बैंक, डिस होम इन्टरनेट।
5: यतिकै हाम्रो बेसमा जल तथा मौसम पूर्वानुमान महाशाखा कि मौसम वेद विनु महर्जन हुनुहुन्छ। विनुजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। असोज 8 गतेदेखि लगातार मौसमी प्रणालीमा जुन किसिमको परिवर्तन आयो, आज हामी 12 गते छौं। तपाईँहरूले गरेको प्रक्षेपण अनुसार चाहिँ 12 गतेसम्म भारी अति भारीसम्मको वर्षा हुने जुन पूर्वानुमान गरिएको थियो, अहिलेको अवस्था कस्तो छ? मौसमी प्रणालीमा सुधार हुँदै गएको हो वा चाहिँ अझै पनि खतरा छ?
6: हजुर, हिजोबाट नै जुन त्यो न्यूनचापीय प्रणाली थियो त्यसको असर चाहिँ देशभर कम नै भइसकेको छ। अब पश्चिमी भूभागतिर अवस्थित भएको भएर चाहिँ पश्चिमी भूभागतिर चाहिँ रातिको लागि चाहिँ केही असर गर्ने सम्भावना चाहिँ थियो, तर अब त्यो उक्त त्यो प्रणाली चाहिँ कमजोर भएको भएर चाहिँ अहिले देशैभर त्यस्तो भारी वर्षा, धेरै भारी वर्षा हुने सम्भावना कमै भइसकेको छ। यद्यपि यो पहाड़ी भूभागतिर दिउँसोको समयमा चाहिँ अब हल्कादेखि मध्यमसम्म हुने वर्षा हुने सम्भावना भने रहिरहेको छ, तर त्यस्तो ठूलो वर्षा होइन, क्षणिक समयको लागि केही वर्षा हुने सम्भावना भने छ।
5: आज असोज 12 मौसम सुधार भइसकेको हो मान्न सकिन्छ, किनभने अब पानी पर्या छ, जमिनहरू गल्या छ, होइन, बाढी पहिरोको जोखिम अलिकति केही समस्या हुन सक्छ, फेरि अलिअलि सिमसिम पानी आउँदा पनि केही गाह्रो हुन सक्छ।
6: अब हिजो अस्ति परेको वर्षाले अब पक्कै पनि यो के भन्छ जमिनहरू भिज्ने, अब अलिकति पानी पर्दाखेरि नै असर गर्ने त हुन्छ। अब त्यस्तो ठूलो वर्षा लगातारको झरीको सम्भावना त कमै रहेको छ, तैपनि अब हिजो अस्ति परेको पानीले चाहिँ केही असर गर्न सक्छ, अनि अहिले पनि थोरै वर्षा भयो भने पनि असर गर्न सक्नु हुन सक्ने भएर चाहिँ अलिकति सतर्कता चाहिँ अप्नाउनु पर्ने हुन्छ।
5: हिजो अस्तिको तुलनामा आज वर्षाको मात्रा पूर्ण रूपमा घटेको मान्न सकिन्छ वा चाहिँ कति जति घट्ने अनुमान हो?
6: हिजो अस्तिको तुलनामा त लगभग मजाले नै घटेको नै छ। अब देशका पहाड़ी भूभागमा हल्कादेखि मध्यमसम्ममा त वर्षाको सम्भावना देखिन्छ, भारी वर्षाको सम्भावना कमै छ अब कति दिनलाई।
5: असोज 13 गतेसम्म पुग्दाखेरि समग्र स्थिति सामान्य नै बन्छ भन्ने सबै श्रोताहरूलाई जानकारी गराउँ, त्यसो भए?
6: हजुर हजुर, अब आज दिउँसोबाट नै त्यस्तो यो के भन्छ मौसम खुल्ने नै अवस्था हुन्छ, होइन, दिउँसो चाहिँ अब काम पनि लाग्ने, अब अलिअलि बादल त हुन्छ, त्यही भएर त्यस्तो आत्तिनु पर्ने डराउनु पर्ने अवस्थाबाट चाहिँ हामी बाहिर निस्किसकेका छौँ।
5: नदी तथा तटीय क्षेत्र वा खोलाको क्षेत्रमा बस्ने नागरिकहरूले चाहिँ अब वर्षा रोकिएको कति समय जति पछि चाहिँ त्यहाँ अलिकति सुरक्षित महसुस गरेर बास बस्न वा चाहिँ बस्न चाहिँ सहज हुन सक्छ?
6: अब जुन ठाउँमा वाटर लेभल अब पानी पर्न कम भइसकेपछि विगतको 12 घण्टाकै विवरण हेर्ने हो भने पनि यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा भएको देखिन्छ, अनि बाँकी भूभागको कुरा गर्नुपर्दाखेरि गण्डकी र यो बागमतीको पनि तराई भूभागका 1-2 स्थानमा मात्र वर्षा भएको देखिन्छ, नत्र खासै कतै पनि वर्षा भएको छैन। अब बिस्तारै वाटर लेभल यो पानीको सतह घटेको ठाउँमा त अब त्यस्तो ठूलो वर्षा नभएपछि फेरि माथि भेट्याउने सम्भावना कम नै रहन्छ. तर हिजो अस्ति जुन जुन ठाउँमा चाहिँ यो के भन्छ पहिरो आएर वाटर पानी ब्लक भएर जमेको भन्ने खबर आएको छ, उक्त ठाउँमा चाहिँ अलिकति सजग नै भएर बस्नुपर्ने चाहिँ हुन्छ.
5: जस्तो विनोदजी, बंगालको खाडीबाट आएको प्रणाली अब पूर्ण रूपमा कमजोर हुँदैछ र अर्को प्रणाली विकसित हुने सम्भावना चाहिँ कस्तो छ?
6: अब यो यो प्रणाली चाहिँ कमजोर भइसकेको छ. अर्को प्रणाली विकसित हुने कुरा चाहिँ अब अबको एक हप्ता हामीले चाहिँ एक हप्ताको आउटलुक पनि निकाल्छौँ होइन, यो एक हप्ते पूर्वानुमान भनौँ, त्यस समय हेर्दाखेरि पनि त्यस्तो प्रणाली विकसित हुने सम्भावना चाहिँ कमै छ, देखिएको छैन एक हप्ताको विवरण हेर्दाखेरि पनि. त्यही भएर अब त्योसम्म चाहिँ छैन, अब त्यो पछि केही भयो भने फेरि अपडेट त भइहाल्छ.
5: मनसुन नेपालबाट बाहिरिने समय नजिकै गर्दाखेरि जुन किसिमको वर्षाको सामना गर्नु पर्यो, अब यसले चाहिँ अहिलेको अवस्थामा मानिसहरूलाई वा नागरिकहरूलाई मौसम खुल्यो खतरा सकियो अब ढुक्क हुने अवस्था हो भनेर चाहिँ सन्देश प्रवाह गर्न सकिन्छ वा चाहिँ के सावधानी अपनाउनुहोस् भन्न सकिन्छ अझै पनि?
6: अब यो के भन्छ दुई तीन दिनको एकदम ठूलो वर्षा हुने जुन यो इभेन्ट थियो अब त्यो त कटिसक्यो, अब अलिकति रिलिफ त पक्कै पनि भयो होला. अब जे होस् बिस्तारै यो पश्चिमी भूभागबाट पनि मनसुन बाहिरिने क्रम चाहिँ अब केही दिनमा सुरु पनि होला. तर अब यो के भन्छ मनसुन नबाहिरेसम्म चाहिँ अब यो आइसोलेटेड खालको खण्डित खालको वर्षाको सम्भावना भने रहन्छ अबको दुई तीन दिनलाई. त्यही भएर अब कुनै पनि अब कार्यहरू गर्दै हुनुहुन्छ भने चाहिँ यो के भन्छ मौसम सम्बन्धी जानकारी लिएर गर्नु चाहिँ.
5: अब हामीले कसरी चाहिँ मौसम सम्बन्धी जानकारी अपडेटहरू चाहिँ होइन मौसम सम्बन्धीको चाहिँ भनौँ विश्वसनीय जानकारी चाहिँ कसरी लिने, हामी कहाँ कहाँबाट लिन सक्छौँ?
6: फर्स्ट त यो हाम्रो नेपाल मौसम विज्ञान विभागको टोल फ्री नम्बर नै रहेको छ 1155, यो चाहिँ सबैले इजिली एक्सेस गर्न मिल्ने भइहाल्यो. त्यो बाहेक चाहिँ हाम्रो अफिसियल वेबसाइट पनि रहेको छ dhm.gov.np/msd भनेर रहेको छ. त्यो बाहेक चाहिँ हाम्रो यो सोसियल मिडिया पेज यो फेसबुक ट्विटर र यो एक्सको पेजहरू पनि रहेको छ नेपाल वेदर फोरकास्ट भनेर. यो पेजहरू फलो गर्नुभयो भने तपाईँहरूले चाहिँ नियमित यो मौसम सम्बन्धी
5: र जाँदा जाँदै अब अहिलेको समग्र स्थिति हेर्दाखेरि असोजमा देखिएको असामान्य वर्षाको मुख्य कारण चाहिँ के थियो?
6: अब यो वर्षाको कारण चाहिँ बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली नै हो. कहिलेकाहीँ चाहिँ अब यो न्यूनचापीय प्रणालीहरू चाहिँ यो के भन्छ बन्ने अनि नेपालसम्म आइ नै नपुग्ने हुन्छ नि, अलिकति कमजोर स्टेटमा आइपुग्छन् भने यो वर्ष चाहिँ अलिकति डिप डिप्रेसन हुँदै नेपाल नजिकैसम्म अझै नेपाल नजिकै नआउँदा पनि यो डिप डिप्रेसनले पनि असर पारिरहेको थियो बुधबार रातिदेखि नै होइन. अलिकति सिस्टम स्ट्रङ हुनु, छिटो डिसिपेसन नहुनु अनि यो के भन्छ सँगसँगै यो माथिल्लो लेभलमा चाहिँ पश्चिमी न्यून चापीय प्रणाली त्यसको पनि असर हुनु, यसले चाहिँ यो विगतको यो दुई तिन दिनदेखिको वाला हुन्छ नि वर्षा गराउने यो प्रणाली चाहिँ निम्ताएको हो. अब यो सिस्टमहरू चाहिँ यो मनसुनमा चाहिँ नर्मल नै मान्नुपर्छ, किनभने यो विगतका वर्षहरूमा पनि हेर्नुहुन्छ भने यो न्यूनचापीय प्रणाली अलिकति सिफ्टहरू हुँदाखेरि जस्तै यो सदर स्थान भनेको न्यू दिल्लीदेखि क्यालकत्तासम्मको एउटा इमेजिनेरी लाइन भनौँ न त्यो एरियामा अवस्थित रहन्थ्यो भने त्योभन्दा माथि आउँदाखेरि चाहिँ नेपालमा मजाले नै वर्षा हुने, अझ यो नेपालको तराई नजिक आउँदाखेरि चाहिँ मजाले यस्तै खालको वर्षा चाहिँ एक्सपिरियन्स गर्न पाउँथ्यो भने यो वर्ष चाहिँ त्यस्तो वाला एक्सपिरियन्स अलिक कम थियो. तर यो न्यूनचापीय प्रणाली विकसित हुनु र अब नेपाल नजिकै आएर असर गर्ने चाहिँ यो एउटा सिस्टम चाहिँ एक्टिभ सिस्टम रह्यो यो मनसुनमा.
5: हस् विनोदजी, तपाईँलाई महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो मौसमविद विनु महर्जन. आदरणीय श्रोता, हामी नेपाली बसमा कुराकानी गरिरहेका छौँ, मौसमको विषयमा कुराकानी गरिरहेका छौँ. किनभने मौसम हेरेर मात्र घरबाट निस्कनुहोस्, किनभने मौसमको अवस्था अहिले प्रतिकूल बन्दै गइरहेको छ होइन. किनभने 8 गतेदेखि 12 गतेसम्म आइपुग्दाखेरि हामीले निकै ठूलो समस्या पनि यो बीचमा बेहोर्नु परेको छ, कठिन यात्रा गर्नु परेको छ, डरै डरले यात्रा गर्नु परेको छ. अझै पनि माटो गलेको छ, जमिन गलेको छ, बाढी पहिरोको पनि समस्या हुनसक्छ, किनभने पानीले माटो चाहिँ राम्रोसँग भिज्याएको छ, अहिले जमिन राम्रोसँग भिज्याएको छ. हामीले त्यही भएर मौसम सम्बन्धी जानकारी लिएर मात्रै यात्रा गर्नका निम्ति हामी आग्रह गर्न चाहन्छौँ आदरणीय श्रोताहरू. नेपाली बसबाट मिनु महर्जनजीले अबको मौसमी प्रणालीको विषयमा उहाँले जानकारी गराएर जानुभएको छ. अब यतिखेर हामी फेरि नेपाली बसमा जोड्न चाहन्छौ आदरणीय श्रोता, नेपाली कंग्रेसको अहिलेको अवस्था कस्तो छ? नेपाली कंग्रेसले यो पन्ध्रौं महाधिवेशनलाई कसरी सम्पन्न गर्दैछ? नेपाली कंग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्तसँग हामी कुराकानी गर्दैछौ। प्रकाशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हुन्छ, धेरै धेरै धन्यवाद छ। नमस्कार हजुर।
5: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन उत्साहका साथ अगाडि बढ्दै गर्दाखेरि पालिका र ओडा तपाईँहरूले सक्नुभयो, क्षेत्रीय अधिवेशन हुँदैछन्, कस्तो छ अवस्था यतिखेर कंग्रेसको यो पन्ध्रौं महाधिवेशनमा उल्लास छ?
7: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन एकदम उत्साह र उल्लासपूर्ण तरिकाले अगाडि बढ़िरहेको छ। हामीले कतिपय जिल्लाहरूमा एकदम यसलाई सर्वसम्मतिबाट बनाउने कोशिशहरू पनि गरेका छौं। मैले मेरै जिल्लाको हिसाबले हेर्ने भने तनहुँ जिल्लाको हातमा सबै ओडाहरू र धेरै जसो पालिकाहरू सबै सर्वसम्मत रूपमै टुङ्गिएका छन्। एकदम उत्साह र एकदम एउटा नयाँ माहौलका रूपमा चाहिँ कांग्रेसको अधिवेशन, नेपाली कांग्रेसको पन्ध्रौं अधिवेशन चाहिँ विगतका अधिवेशनहरू भन्दा यो अधिवेशन विशिष्ट ढंगले चाहिँ अगाडि बढ़िरहेको चाहिँ कार्यकर्ताहरूदेखि नेताहरू सबैमा एउटा उत्साह भएको हामीले भेटेका छौँ। हजुर,
5: होइन, अब यो कस्तो छ भने नेपाली कंग्रेसले चाहिँ जुन तरिकाले चाहिँ पार्टीलाई एकदिक्क बनाएर अधिवेशन गर्न सक्नुपर्ने थियो, महाधिवेशन गर्नुपर्ने थियो, सबैलाई मिलाउन सक्नुपर्ने थियो, त्यसमा केही कमजोरी भएको, केही समस्या सिर्जना भएको, पार्टीलाई अलिकति असर गर्ने खालको स्थिति त बन्यो नि त, होइन? बीचमा
7: त्यो केही अलिकति बनिया छ, त्यसलाई अब हाम्रो नेतृत्व अब स्वयं अब सभापति गगन थापाले सबै नेताहरू अग्रजहरूलाई सिनियरहरूलाई अब निवर्तमान सभापतिजीहरूदेखि लिएर सिनियर नेताहरू सबैसित संवादमा निरन्तर संवादमा पनि हुनुहुन्थ्यो र अब त्यहाँ धेरै कोशिशहरू भए, सँगसँगै हिँड्ने सँगसँगै कुद्ने कुराहरूमा धेरै कोशिशहरू भए र धेरै हद बारीमा पुरानो त्यस्तो खालको धेरै समस्याहरू पनि छैन। नेताहरूलाई हामी नेताहरूलाई जहिले पनि अब सानैपामा अब नेताहरूलाई जहिले पनि उहाँको आफ्नो घरमा हामी त उहाँको चाहिँ अब ऊ हामी त उहाँको हाम्रो अग्रजहरूलाई पार्टी कार्यालयमा आफ्नो घरमा आउने कुरा बस्ने कुरामा जहिले पनि स्वागतै छ। हामी स्वागत सम्मान पनि एकदम व्यक्त गर्न चाहन्छौँ। यसमा सभापतिज्यू सहितको नेतृत्वले हरि सम्मानको लचकता अप्नाएर उहाँहरूका सबै मागहरू पनि पूरा गरेर सबै गुनासोहरूमा पनि कुराहरू भएर नै अगाडि बढ़िरहेको छ। केही थोरै थोरै छिटपुट असन्तुष्टिहरू छन्, तिनीहरू पनि बिस्तारै अब हामी नमिलिकन सुखै छैन, मिल्नै पर्ने स्थिति छ। देशकाल परिस्थितिदेखि लिएर सबै हिसाबले पनि नेपाली कंग्रेस
5: प्रकाश जी, अब अहिलेको अवस्था के छ भने नि जस्तो अब गुटबन्दी भयो नि त, वडा अधिवेशन गर्दाखेरि होइन, पालिका अधिवेशन गर्दाखेरि हिजोको स्थिति त दोहोऱ्यो नि त, होइन?
7: हिजोको स्थिति होइन, दोहोरिया छैन अहिले। अब पहिला जस्तो अब धेरै नेताहरूको नाउँमा गुटहरू बन्थ्यो भने अहिले त्यस्तो गुट छैन। अहिले जहाँ जानुहोस् तपाईँ एउटा अधिवेशन पनि गगनमय छ, तपाईँ अब पालिका अधिवेशनहरू गगनमय छ, क्षेत्रीय अधिवेशनहरू अहिले गगनमय नै छ अहिले।
5: होइन, धेरै ठाउँमा गुटबन्दी भएको, धेरै ठाउँमा चाहिँ सबैलाई मिलाउन नसकेको, यसो सुटुक्क लुकेर चाहिँ नामहरू सिफारिस गरेको भन्ने खालको आयो नि त।
7: ठुलो पार्टी हो, मास बेस पार्टीमा धेरै कार्यकर्ताहरू छन्, यहाँ चारवटा पाँचवटा टिमहरू बनाउँदाखेरि पनि नअट्ने धेरैभन्दा धेरै साथीहरू छन्। सबैलाई अटाउने सँगसँगै हिँड्ने मिलाउने कोसिसहरू जारी छ। अब यसलाई त्यस्तो चाहिँ गुटबन्दी भन्नु होइन, अहिले चाहिँ त गुटै छैन पार्टीमा।
5: ए, भनेपछि अहिले चाहिँ पार्टी एकदम सग्लो रूपमा चाहिँ गगन थापाको नेतृत्वमा अगाडि बढिरहेको छ, होइन?
7: गगन थापाको नेतृत्वमा एकदम पार्टी तीव्र गतिले अगाडि बढ़िरहेको छ। अब जिल्लाहरूमा लाइक म्यान्डेट सानसानो चाहिँ अब त्यो टिमहरू बन्न खोजे पनि आखिरी त्यो अन्ततगत त गगनकै चाहिँ अब नेतृत्वमा गगनकै चाहिँ अब फोटोहरू टाँसेर गगनलाई नै साथमा उहाँको फोटो नै आफ्नो फोटोसँगै राखेर एकदम उत्साहपूर्वक तरिकाले अगाडि बढ़िरहेको छ। खालि स्थानीय तहमा अलिकति लोकल डेमोक्रेसी यहाँ अलिकति प्रतिस्पर्धा हो, जस्तो प्रतिस्पर्धा हामी पनि अगाडि बढ्ने धेरै आकांक्षीहरू छ, त्यो आकांक्षी हुनुलाई फेरि त्यो गुट भन्न मिलेन।
5: होइन, अब नेपाली कंग्रेसको त अब किनभने ठूलो लोकतान्त्रिक पार्टी हो, होइन, यसले चाहिँ निकै ठूलो समावेशिताको कुरा पनि गर्छ नेपाली कंग्रेसले। पार्टीमा समावेशिताको अवस्था कस्तो छ, व्यवस्था कस्तो छ, अहिले कसरी अगाडि बढ़ाइएको छ?
7: समावेशिताका हिसाबले त अब संविधान पछाडिको एकदम उत्कृष्ट डकुमेन्ट भनेको अहिले नेपाली कांग्रेसको विधान नै हो। नेपाली कांग्रेसको अहिले विशेष महाधिवेशन पछाडि बनेको विधानले सबै वर्ग, क्षेत्र, लिङ्ग, समुदायदेखि लिएर कोही मान्छेहरू नछुटोस् है, सबै मान्छेहरू अटो, सबैको प्रतिनिधित्व होस्, सबैको अटोपूर्ण प्रतिनिधित्व होस्, सबै तहहरूमा कोही नछुटुन् भनेर एकदम सचेतपूर्वक सबैलाई समेट्ने कोसिसहरू भइरहेको छ। यो बीचबीचमा पनि छुटेका वर्गहरूलाई, छुटेको समुदायहरूलाई पनि फेरि थप निर्णय हुँदै कार्य समिति, केन्द्र कार्य सम्पादन समितिले निर्देशिका मार्फत, नियमावली मार्फत थप निर्णय गरेर भए पनि कोही नछुटुन् भनेर कसैलाई पनि नछुटाउनेमा एकदम हरिसम्मको कोसिसहरू भइरहेको छ र हामीलाई लाग्छ धेरै मान्छेहरू समेट्नु भएको छ, कोही धेरै छुट्नु भएको छैन भन्ने नै हामीले देखिरहेको छौँ। समावेशिताका हिसाबले हामी एकदम उत्कृष्ट ठाउँमा छौँ हजुर।
5: होइन, अहिले एउटा कुरा के छ भने त्यहाँ चाहिँ होइन, अपाङ्गता भएका व्यक्तिहरूदेखि लिएर ज्येष्ठ नागरिकहरूदेखि लिएर महिलाहरूदेखि लिएर हरेक क्षेत्रका क्लस्टरहरू, अब त जेनजी समेत आएको छ, होइन, सबैले राम्रोसँग मिलाउन सकियो त पार्टीभित्र?
7: पार्टीको विधानले सबैलाई ससम्मान एकदम, जस्तो चाहिँ अग्रज नेताहरूदेखि लिएर अब यो अहिले जेनजी मुभमेन्टका चाहिँ अन्डर 35 का चाहिँ युवाहरूदेखि लिएर सबै वर्ग सेक्टरलाई एकदम अब महिलाको हकमा 33% सुनिश्चित यसै पनि पहिले यसअघिका महाधिवेशनहरूदेखि नै सुनिश्चित थियो भने यसपटकदेखि सबै छुटेका वर्गहरूलाई पनि एकदम समेटेर ओडैदेखि फेरि ती फेरि क्षेत्रमा छुटे कि फेरि ती अलि माथि छुटे कि कहाँ कहाँ छुट्ने सम्भावना छ सबै ठाउँहरूमा इन्टरभेन्सन गरेर उनीहरूलाई समेटेर नै अगाडि बढ्ने कोसिस गरिरहेको छ। नेपाली काङ्ग्रेसको वर्तमान विधान त एकदम उत्कृष्ट समावेशिताका हिसाबले एकदम नमुना डकुमेन्ट कहीँ छ भने यही नै हामीले छानेका छौँ र यही पनि हो। फेरि
5: अब एउटा कुरा के छ भने प्रकाशजी, देउबा समूहले पनि अर्थात पक्षले पनि इतर पक्ष भनिन्छ होइन नेपाली कंग्रेसमा, उसले पनि महाधिवेशनको मिति तोकिसकेका छ, तपाईँलाई थाहा छ होइन, अबको 15 गतेबाट महाधिवेशन गर्दैछ। अब दुईटा महाधिवेशन हुने भयो नि त नेपाली कंग्रेसमा होइन, दुईवटा महाधिवेशन हुने भयो कंग्रेसमा।
7: अब नेपाली काङ्ग्रेस
5: कहाँ पुर्याउँछ कंग्रेसलाई, कहाँ पुर्याउँछ कंग्रेसको भविष्य, आधिकारिकताको विवाद छँदैछ।
7: आधिकारिकताको विवाद त करिब करिब अब अहिलेको वर्तमान नेतृत्व धेरै पटक धेरैवटा जाँचमा पास भएर अगाडि बढ्या हो, धेरैवटा अग्नि परीक्षाबाट अगाडि बढ्या छ। त्यत्रो उत्साहपूर्ण तरिकाले चाहिँ भिरगटी मण्डल महाधिवेशन विशेष महाधिवेशन सम्पन्न भएकै हो, त्यसपछि निर्वाचन आयोगले पनि त्यसलाई परीक्षणको निरीक्षण गरेकै हो, पछि अदालतले पनि थुप्रै ठाउँहरूमा धेरै पटक चाहिँ परीक्षण निरीक्षण हुँदाहुँदै यहाँसम्म पुग्या हो। अहिलेको वर्तमान नेतृत्व गगन थापाको नेतृत्व एउटा जाँच पास गरेर मात्रै अगाडि बढेको होइन, थुप्रैवटा पास भएर अगाडि बढेको छ। यसमा त्यो वैधानिक हिसाबले कुनै पनि दुविधाहरू पनि छैनन्। त्यसतिर हामीले गफ गर्नु धेरै नपर्ला, खालि अब अलिकति यो फेल भएको छैन, यो अब यो बहस छलफलहरू भएकोलाई अलिकति केही समस्याहरू छन्, गुनासाहरू छन्, अब चिन्दैबी भएर हामी पनि चिन्छौँ, त्यो कुराहरूमा थप छलफलहरू भइरहेको छन्, केही असन्तुष्टहरू छन्। अब त्यो हाम्रो जस्तो लोकतान्त्रिक पार्टीमा असन्तुष्टिहरू जाहेर हुने कुरालाई त्यस्तो ठुलो कुरो मानेन, त्यो असन्तुष्टिहरूलाई समाधान गरेर अगाडि बढ्ने कुरामा नेतृत्वले एकदम हरेसम्मको लचक भएर अगाडि बढेको स्थिति छ। अन्तत गत मुलुकको हितमा, डेमोक्रेसीको हितमा नेपाली काङ्ग्रेस नमिलिकन सुखै छैन, हामी काहीँ न काहीँ फेरि भेट भइहाल्छ अहिले असन्तुष्ट भयो भने पनि।
5: अनि असन्तुष्ट पक्षलाई मिलाएर लैजान सक्ने खालका त्यस्ता बाटाहरू पाटाहरू छन् होइन, देख्नुहुन्छ नि त्यसलाई होइन, कंग्रेसलाई
7: मिलाएर जाने कोसिसहरू छ। अघि पनि मैले भने हाम्रो अग्रज नेतृत्वहरूलाई हामी जुनसुकै दिन पनि उहाँ आफ्नो घरमा जुनसुकै दिन यो महाधिवेशन बाहेक पनि उहाँ जहिले पनि आउन सक्नुहुन्छ, उहाँहरू जहिले पनि एकदम स्वागत छ, वेलकम छ, उहाँले चाहेको दिनमा जहिले पनि आउन सक्नुहुन्छ, उहाँले नै हामीलाई यत्रो मार्गदर्शन गरिरहनु भएको छ त।
5: अनि गगन थापाजी सक्रिय हुनुहुन्छ,
7: कहिले काहीँ छोराछोरीहरू चाहिँ असन्तुष्टि भएर बा आमाहरू घरबाट निस्किनुहुन्छ, तर बा आमालाई फेरि त्यही घर फर्किनलाई त छोराछोरीले सोध्नु पनि पर्दैन, म आएँ भने चाहिँ पुगिहाल्छु।
5: होइन त्यो त ठिकै हो र, तर अब छोराछोरीलाई घरबाट त निस्किहाल्यो तेरो कामै छैन भने यस्तो समस्या हुन्छ नि त कहिले काहीँ
7: होइन, त्यस्तो पनि होइन, सँगै बसेपछि अब ठुलो पार्टीमा ठुलो परिवारमा झिना मसिना समस्याहरू आउँछन्, त्यसलाई सैद्धान्तिक रूपमा धेरै समस्याहरू छैन, खालि अलिकति असन्तुष्ट व्यक्तिगत कतिपय युगहरू व्यक्तिगत समस्याहरू हुन् ती सबै व्यक्तिगत समस्या, व्यक्तिगत क्षमता अब व्यक्तिगत कुराहरूले नै त्यस्ता कुराहरू देखिरहेको हो।
5: अब एउटा कुरा, संघीयताको अवस्था कस्तो छ देशमा, संघीयता राम्रैसँग अभ्यस्त छ, संघीयता लागू भइरहेछ, तीनवटा तहका सरकारबीचको कोअर्डिनेसन सम्बन्ध चाहिँ कसरी हेर्नु भएको छ यहाँले प्रकाशजी?
7: अब तीन तहको सरकार हामी संविधान जारी भएपछि त्यसको प्र्याक्टिसमा अभ्यासमा छौँ, अब तिनै तहमा सरकारहरूले आफ्नो संविधानता दिएको अधिकार संविधान बमोजिम आफ्नो चाहिँ अधिकार क्षेत्रमा बसेर कामहरू पनि गर्ने कोसिसहरू भएको छ। सङ्घ यसै पनि पहिलादेखि नै बलियो हो र स्थानीय तहमा पनि हामी केही अभ्यासहरू 48 पछाडिको केही अभ्यासहरू स्थानीय तहमा हामीले गरिसकेका छौँ, खालि अहिले अब अलिकति संहिता भनेको सबै मान्छेहरूले धेरै मान्छेहरूले बुझ्ने कुरा भनेको आम पिपुलले पनि संहिता भनेको प्रदेश हो कि प्रदेश हो, प्रदेश भने आएको छ, संहिता तिनैवटा चिज मिलेपछि मात्रै संहिता हुन्छ, त्यही भएर प्रदेश मात्रै संहिता होइन, स्थानीय तह मात्रै पनि संहिता होइन, सङ्घ मात्रै पनि संहिता होइन, त्यही भएर अब यो बिचमा पछिल्लो हाम्रो लेटेस्ट प्र्याक्टिस चाहिँ प्रदेश भएको हुनाले प्रदेशलाई अलिकति अब चुस्त चुस्त बनाउने, यसलाई अलिकति कामकाजी बनाउने, यसलाई चाहिँ एकदम सबै अधिकार दिएर पहिला सङ्घले आफूले दिनुपर्ने अधिकार सबै रिसोर्सदेखि लिएर मेकानिजमदेखि लिएर अब सबै कुराहरूमा कानुनदेखि लिएर सबै कुराहरूमा सङ्घले प्रदेशलाई सहयोग गर्नु पर्यो, सबै अधिकारहरू दिनु पर्यो, अधिकार दिइसके पछाडि कार्यान्वयन गर्न सकेन भने, काम गर्न सकेन भने त यहाँ काम गर्न सकिनस् भन्नु पर्यो, अधिकारै नदिएर सकेनस्, अधिकारै नदिएर भएन, पुरै संविधान बमोजिमको फुल प्र्याक्टिस गर्न पाएकै छैन, अनि मान्छेहरूले एकचोटि मान्छेहरूले संहिता ठिक छैन भनिरहेछन्, जो चाहिँ ओडामा पुगेर सेवा लिइरहेको छैन, जो चाहिँ प्रदेशमा पुगेर सेवा लिइरहेको छैन, तीन तिनै मान्छेहरूले फेरि एकसरी मान्छेहरू संहिता ठिक छैन भन्ने भाषीहरू निर्माण गरेको छन्, खर्चिलो भयो भन्ने भाषीहरू पनि बनाएको छन्। तर यथार्थमा हामीले डेटामा बसेर हेऱ्यो भने, हामीले स्टडी गर्यो भने त्यस्तो अवस्थाहरू चाहिँ छैन। संहितालाई मजबुत बनाउनु पर्छ, सबलीकरण गर्नुपर्छ र यसलाई कामकाज पुरै अधिकार दिएर काम गर्न सक्ने बनाउनु पर्छ। यो अहिले संविधान भनेकै अहिले संहिता नै हो।
5: अब संहितालाई बलियो बनाउनुपर्छ, मजबुत बनाउनुपर्छ भन्ने बहस र चर्चा चाहिँ पटक पटक हुन्छन्, तर संहितालाई कमजोर पार्न, संहितालाई चाहिँ अभ्यस्त नबनाउन, संहितालाई अधिकार सम्पन्न नबनाउन स्थानीय तह र प्रदेशलाई केन्द्रले सेन्ट्रलाइजेसनै गर्ने खालका गतिविधि त यसभन्दा अगाडि गर्दै गयो नि त, होइन? 72 अहिलेसम्म
7: लामो समय केन्द्रीकृत मानसिकता हो यो। केन्द्रीकृत मानसिकता के छ भने, हामी अरूलाई अधिकार दिने कुरामा हामी कन्जुस्याङ गर्ने, युवाहरूले अब अग्रजहरूले युवाहरूलाई अधिकार दिने कुरामा, बाबा आमाले छोराछोरीलाई अधिकार दिने कुरामा, सरकारमा पनि त्यही खालको प्रवृत्तिहरू आइभएको यो हाम्रो चाहिँ हाम्रो पुरानो हाम्रो हामी जसरी हुर्का छौँ, जसरी बाँचेछौँ, जहाँ छौँ त्यही मानसिकतामा हामी फसिरहेको हो। तर यथार्थमा हामी अब संविधान बमोजिम नै अगाडि बढ्नु पर्ने हुन्छ, संविधानको स्पिडभन्दा बाहिर हामी जान सकिँदैन।
5: हस्, प्रकाश पन्तजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
7: हुन्छ, धेरै धेरै धन्यवाद।
5: उहाँ नेपाली कंग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्त, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: गरौं
1: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास
3: आईएमई गरौं
4: आईएमई गरौं आईएमई गरौं
5: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
6: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
6: हामीले राजा च्याउ त्यसै भनेको हो र
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
9: हेरा हेरा संसार छ कत्रो हातमा अट्ने जादु जत्रो समाचार अफ वर्ल्ड मेट्रो सब छ यसमा हाम्रो पात्रो
10: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
11: यो नेपाली रेडियो नेटवर्क
12: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
13: इस होम इन्टरनेट
14: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ शेरबहादुर जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ नमस्कार गुड मर्निङ शेरबहादुर जी आराम हुनुहुन्छ धेरै समयपछि कुराकानी भयो तपाईँसँग
15: हजुर
14: होइन पार्टीको निकै ठुलो रस्ताकसी थियो मैझरो टर्यो होइन अहिलेलाई तत्काललाई एमाले भित्रको
15: पार्टीभित्र त थिएन पार्टी बाहिर चाहिँ बढी थियो
14: होइन पार्टीभित्र पनि त सुरुमा शंकर पोखरेलले प्रतिवेदन लेख्नुभयो त्यसपछि बादल रामबहादुर थापा बादलले लेख्नुभयो जब लेपन चाहिँ प्रदीप देवालीले लाग्नुभयो तब अलिअलि शान्त भयो
15: होइन केही कन्फ्युजनहरू थियो त्यसलाई त केन्द्रीय कमिटिको बैठकले सबै अब एक खालको सुल्झाएर अगाडि बढेको छ
14: कसरी सुल्झायो अब केपी शर्मा ओलीको विकल्प हुन सक्दैन सुल्झियो होइन त अब
15: त्यो त हाम्रो पार्टीभित्र आन्तरिक छलफलमा केपी शर्मा ओलीको विकल्पको बारेमा त्यो बाहिर चर्चा भए अनुसारको त्यो तहको छलफल चाहिँ थिएन
14: तहको छलफल त किन थिएन आफै अध्यक्षता गर्ने आफै कार्यक्रम सञ्चालन गर्ने महासचिवलाई बाइपासै गर्ने त्यो त देखियो नि त मोबाइलै लग्न नपाइने तपाईँले मोबाइल कहाँ राख्नु भएको थियो काउन्टरमा बाहिर
15: होइन बैठक त अध्यक्षले नै चलाउनुहुन्छ नि त अध्यक्षले चलाउनुहुन्छ महासचिवले चलाउनुहुन्छ यो साधारण कुरालाई लिएर किन बहस गर्नु पर्यो
14: होइन महासचिवले पनि त चलाउनु भएको थियो नि त यसअघि त होइन
15: सामान्य विषय हो त बैठक त अब कहिले काहीँ उहाँहरू व्यस्त हुँदा अर्कोले पनि चलाउँछ
14: बैठकमा मोबाइल बन्द थियो होइन बाहिर कहाँ राख्नु भएको थियो काउन्टरमा
15: अनि त्यस्तो थिएन
14: मोबाइल उठाउनै पाइँदैन मोबाइल लग्नै मिल्दैन भन्ने
15: मोबाइल त बैठक कुन बैठकमा मोबाइल उठाएर भित्र बैठक चलिरहेको बेलामा मोबाइल उठाएर कुरा गर्न पाइन्छ र कसको बैठकमा
14: अनि त्यो भएपछि त्यो
15: एमालेको बैठकमा चाहिँ पाउनु पर्छ अरूको बैठकमा चाहिँ पाउनु पर्दैन भन्ने हुन्छ र कुन चाहिँ बैठकमा पाउँछ तपाईँले त्यो अलिकति सामान्य कमन सेन्सको कुरा होला नि त
14: होइन आइसियूमा बस्या हो कि बैठकको कक्ष कार्यकक्षमा बस्या हो भन्ने विषय
15: होइन होइन बैठकभित्र मोबाइल उठाएर मोबाइलको घण्टी बजेर अनि हेलो हेलो के छ भन्दै कुरा गर्न पाइन्छ र कसको बैठकमा पाइन्छ
14: होइन तपाईँहरू यसैमा रिल्याक्स गरिरहनु भएको छ
15: होइन यो सामान्य कमन सेन्सको कुरा हो नि बैठकभित्र बैठक त बैठक जस्तो हुन्छ नि बैठकमा चाहिँ इन जेनरल अरू सबै त मोबाइलको घण्टीहरू बज्ने मोबाइलमा कुरा गर्दै गर्ने कुन चाहिँ बैठकमा हुन्छ कुन पार्टीको बैठकमा हुन्छ कुन अरू बैठकहरूमा हुन्छ कुन कम्पनीको बैठकमा हुन्छ
14: केन्द्रीय कमिटीले
15: सामान्य नर्मल कुरा हो कि यस्तो नर्मल कुराको बारेमा बहस नगर्नु
14: केन्द्रीय कमिटीले सुल्झायो सबै समस्याहरू होइन त्यसो भए
15: हो केन्द्रीय कमिटिको बैठकले यी सबै कुराहरू अब ठिक हो तपाईँले भने जस्तै केही कन्फ्युजनहरू थियो अलिकति हामीले हाम्रो सचिवालयको बैठकबाट निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन भनेर एउटा चाहिँ कार्यदल बनेको थियो त्यो कार्यदल बनिसके पछाडि देशभरिबाट यद्यपि अब त्यो कार्यदलभन्दा अगाडि पनि देशभरिबाट समीक्षा रिपोर्टहरू चाहिँ बुझाउनको लागि जिल्लाहरूबाट बुझाउनको लागि भनिएको थियो त्यो सबै आइसकेका थिए र त्यो आएर त्यसको चाहिँ प्रतिवेदन तयार गर्नुपर्नेमा त्यो प्रतिवेदन तयार नभइकनै अब केही अपुष्ट प्रतिवेदनहरूको हवाला दिँदै फेरि पनि तल बहस चलाइयो यो गलत थियो र अनि त्यस पछाडि त्यो प्रतिवेदन कुनै प्रतिवेदन आधिकारिक रूपमा पार्टीको कुनै ठाउँमा सब्मिट नभइकनै अनि त्यस पछाडि चाहिँ तल चाहिँ अपुष्ट प्रतिवेदनका अपुष्ट कुराहरू केही नेताहरूको केही दृष्टिकोणहरूको आधारमा तल चाहिँ बहस जुन चलाइयो त्यो नै गलत थियो। त्यस पछाडि त्यसले अलिकति व्यापकता बाहिर चाहिँ अब एमालेभित्र पुनर्गठन हुँदैछ पार्टी अध्यक्ष हटाइँदैछ केपी ओली चाहिँ हट्ने हो भन्ने जस्ता बाहिर तपाईँहरूको बीचमा बढी चर्चा हुन पुग्यो अनि त्यही कुराको आधारमा पार्टी केन्द्रीय कमिटिको बैठकमा के नै हुन्छ एमाले चाहिँ फुटि नै हाल्छ कि एमाले त अब केपी ओली हटाइ नै हाल्छ कि भन्ने जस्ता समाचारहरू अब बनाउनलाई सजिलो भयो।
14: हटाउनुहोस् कि केपी ओलीलाई राख्नुहोस् कि केपी ओलीलाई आजीवन अध्यक्ष बनाउनुहोस् कि त्यो नेकपा एमालेको विषय
15: एमालेको विषय हो नि त तर एमाले भन्दा बाहिर चाहिँ त्यो बढी चर्चा भयो बढी हल्ला भयो।
14: तर जेएनजी विद्रोहले त रिफर्म चाहेको थियो परिवर्तन चाहेको थियो पुस्तान्तरण चाहेको थियो एमालेमा पनि परिवर्तन होस् भन्ने चाहेको थियो होइन त्यो हुन सकेन नि त समस्या भयो नि त तामाङ
15: होइन हाम्रो पार्टीभित्र हामीले करिब करिब 9 महिना अगाडि राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर त्यहाँभित्र चुनाव पनि भयो केपी ओलीलाई हटाउनुपर्छ अर्कोलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पनि मत थियो। त्यही मतको आधारमा कमरेड ईश्वर पोखरेल पनि त्यहाँ उम्मेद्वार हुनुहुन्थ्यो उहाँले पनि केही मत पाउनु भएको छ। उहाँले ईश्वर पोखरेलले मत पाउने भनेको मत चाहिँ के थियो भन्दा एमालेभित्र केपी ओलीको एगेन्स्टमा केपी ओलीलाई होइन अब हामी अर्कोलाई बनाउँछौँ भन्ने मतै हो। केही मत त पाउनु भएको छ केही प्रतिशत मत पाउनु भएको थियो तर त्यो त टुङ्गियो महाधिवेशनबाट टुङ्गिए पछाडि त केपी ओलीलाई 5 वर्षको लागि पार्टीको अध्यक्ष हो भनेर चाहिँ हामीले निर्वाचित गरिसके पछाडि यो त त्यति बेलै टुङ्गिएको विषय हो। त्यसैले अब यो कार्यकालभरि उहाँ नै अध्यक्ष हुनुहुन्छ र अब एमालेभित्र पुनर्गठनको नाममा अध्यक्ष फेर्नुपर्छ भन्ने बहस समाप्त भएको छ।
14: भनेपछि अब केपी ओलीको हाईकमाण्डमा एमाले दौडियो होइन त्यसो भए
15: हामी त्यही अनुसार अहिले चाहिँ एउटा प्रतिवेदन पारित गरेका छौँ सर्वसम्मत पारित गरेका छौँ एकमतका साथ पारित गरेका छौँ कतै त्यहाँ चाहिँ तपाईँको चाहिँ फरक मत रहेन अनि हाम्रा हर निर्णयहरू त्यहाँ चाहिँ एकमतका साथ भएको छ सर्वसम्मत भएको छ। त्यसैले अब सर्वसम्मत निर्णय गरेर अगाडि बढिसके पछाडि अब त्यही अनुसारका चाहिँ अब कार्ययोजनाहरू तयार गरेर हामी पार्टी निर्माणको प्रोसेसमा अगाडि बढ्छौँ।
14: शंकर र विष्णु पौडेलजीहरूलाई कसरी मनाइयो
15: अब हो त्यो पार्टीको बैठकभन्दा अगाडि उहाँहरूको नामलाई लिएर केही कन्फ्युजनहरू थियो केही कन्फ्युजनहरू भएको पनि हो तर जब बैठकको चाहिँ दोस्रो दिन उहाँहरूले चाहिँ आफूलाई त्यहाँ बैठकको सुरुवातमै उहाँहरूले क्लियर गर्नुभयो त्यहाँ चाहिँ वक्तव्य राखेर क्लियर गर्नुभयो यो कुनै यो जुन हल्ला चले अनुसारको केही पनि होइन भन्ने ढंगले उहाँहरूले त्यहाँ वक्तव्य क्लियर गरिसके पछाडि त हामीले त्यही बुझ्छौ नि बैठकमा उहाँहरूले आधिकारिक रूपमा आफ्नो चाहिँ धारणा राखिसक्नु भए पछाडि
14: के भन्नुभयो आदरणीय अध्यक्षज्यू अब तपाईँकै नेतृत्वमा हामी जान तयार छौ तपाईँले एकदम राम्रो गर्नु भएको छ निर्वाचनमा एमाले खत्रै पोजिसनमा ल्यायो भनेर भन्नुभयो उहाँहरूले
15: होइन उहाँहरूले चाहिँ त्यहाँ पार्टी अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको जुन प्रतिवेदन हो त्यो प्रतिवेदन चाहिँ विभिन्न तहका छलफल विभिन्न तहका समीक्षा ती सबैको सार संक्षेपको रूपमा आएको प्रतिवेदन हो यसमा कुनै कन्फ्युजन नरहोस् र हामी चाहिँ अहिले वर्तमान स्थितिमा पार्टी अध्यक्षलाई हटाएर जाने खालको कुनै पनि मुभमेन्टमा हाम्रो कुनै सोच पनि थिएन हाम्रो कुनै दृष्टिकोण त्यस्तो कुनै भनेको पनि थिएन त्यो अनुसारको हामीले चाहिँ छलफल पनि गरेको थिएन त्यसो भएको हुनाले सिङ्गो पार्टी पङ्क्ति सिङ्गो केन्द्रीय कमिटी यसमा चाहिँ तपाईँहरू विश्वस्त हुनुहोस् भनेर उहाँहरूले वक्तव्य राख्नु भइसके पछाडि हामीले बुझ्ने त त्यही होला नि त बाहिरबाट उहाँहरूले आधिकारिक रूपमा केन्द्रीय कमिटीको बैठकमा हाम्रो अगाडि आफ्नो दृष्टिकोण राखिसके पछाडि उहाँहरूको मनमा के होला भनेर अनि बाहिर बाहिर अरू खोज्दै त हामी हिँड्दैनौ नि त
14: भनेपछि एमाले भित्रको विवाद चाहिँ अब विद्यादेवी भण्डारीले वरिष्ठ नेता बनाइसके पछाडि सुल्झियो विधानमै नभएको
15: ठिक छ यो चाहिँ
14: विधानमा छ वरिष्ठ नेता हटाइहाल्नु
15: ठिक छ त्यसमा पनि के हुन्छ भने केन्द्रीय कमिटी
14: एमालेमा दुईटा विधान छ भन्नुहुन्थ्यो क्या कर्ण थापाजीले पहिला
15: दुई महाधिवेशन बीचको एउटा सर्वोच्च संस्था नै केन्द्रीय कमिटी हो। केन्द्रीय कमिटीले अहिले पारित गरेको यो विषय अब राष्ट्रिय प्रतिनिधि परिषदको चाहिँ बैठक बस्यो भने त्यो बैठकमा अनुमोदन हुन्छ र त्यो बैठक बसेन भने फेरि विधान महाधिवेशनमा हामीले चाहिँ त्यसलाई प्रस्तावलाई लिएर जान्छौँ। त्यो महाधिवेशनले पारित गर्यो भने त्यो कार्यान्वयन हुन्छ पारित गरेन भने यो बीचको अवधिमा उहाँ चाहिँ वरिष्ठ उपाध्यक्षको रूपमा काम गर्नुहुन्छ।
14: तपाईँलाई जानकारी छ कि छैन तामाङजी यतापट्टि प्रचण्डजी र विद्याजीले चाहिँ एउटा अर्कै समूह निर्माण गर्दै हुनुहुन्छ नि त
15: त्यो गर्नु भएको छैन त्यो बाहिर
14: हल्ला
15: होइन नेकपा एमालेका कोही पनि तहको नेता वा कार्यकर्ता अहिले कुनै पनि वामपन्थी पार्टीको नाममा अन्य पार्टीसँग एकीकरण गर्ने कुनै मूडमा छैन, हामी त्यस्तो प्रोसेसमा पनि छैनौँ। यद्यपि कार्यगत एकता अथवा कामको सवालमा कहिलेकाहीँ अब सँगै हुन सक्ने सम्भावना भने हामीले नकार्दैनौँ। उहाँहरूसँग अहिले प्रदेश तहमा हामीले मिलेर सरकार पनि बनाइरहेका छौँ र कुनै पनि पार्टीहरूसँग भोलि त परिआउँदाखेरिको कामको बारेमा कामको सहकार्य हुन सक्छ, तर पार्टीगत एकताको बारेमा हाम्रो पार्टीभित्र अहिले कुनै दृष्टिकोण छैन।

0: उहाँलेसँग एकीकरण गरेर अगाडि बढ्न पाए हुन्थ्यो भन्ने उहाँहरूको आफ्नो दृष्टिकोण होला।
1: तपाईँ कानून मन्त्री पनि हुनुभयो यो देशमा, होइन, कानूनको जानकार पनि हो, कानून सम्बन्धी तपाईँलाई ज्ञान पनि छ। अहिले चाहिँ यो नेपालमा पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो, उहाँ त पहिलो पटक भन्ने आइरहेछ, धेरै बिम्बतीहरू होला चोलेन्द्र शमशेरका विषयमा, तर पनि थ्रेट दिने चाहिँ संरक्षित छ अरे, थ्रेट पाउने चाहिँ नियन्त्रणमा, यो कस्तो खालको कानून आयो अहिले, समस्या के हो यो?
0: हो, यो चाहिँ नहुनु पर्ने भयो, यद्यपि अब त्यो सरकारको बचकना नै हो। यद्यपि कोही पनि व्यक्ति कानून संविधान भन्दा माथि छैन, उहाँको कसैको चाहिँ गल्ती कमजोरी छ भने कोही पनि नियन्त्रणमा लिन सकिन्छ, हुन सक्छ, तर जुन ढंगले पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा लियो त्यसपछि छोड्नु पर्यो, यो खालको चाहिँ स्थिति भने चाहिँ अहिलेको सरकारको अधोगति, अब उनीहरूले चाहिँ जुन ढंगले चाहिँ बढ़ाइरहेको छ यो गलत भएको छ, र यस्तो ढंगले अगाडि बढ्नु हो भने उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ। यस्तो चिजहरूमा उहाँहरूले जसरी अगाडि बढ़िरहनु भएको छ, यो गलत तरिकाले बिना प्रमाणित प्रमाण बिनाका कुराहरू हो। पूर्व प्रधान न्यायाधीश मात्र होइन, हाम्रो पार्टी अध्यक्षलाई पनि सरकार गठन भएको पहिलो दिनको पहिलो निर्णय होइन गरेर अनि गिरफ्तारी गर्नेसम्मका हप्ता गर्नुभयो नि त उहाँहरूले, तर अब यो चाहिँ उहाँहरूका बचकना नै हो। उहाँहरूले चाहिँ देशको कानून स्थापित मान्यता होइन संविधान यसको कतिपय चाहिँ प्रावधानहरूलाई उहाँहरूले उल्लंघन गरिराख्नु भएको छ, यसले अन्ततोगत उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ, यति मात्र सचेतनी
1: होइन। अन्तर्राष्ट्रिय जगतमा पनि त यसको मेसेज राम्रो जाँदैन नि त, मानव अधिकारको
0: जाँदैन, यो त तपाईँको चाहिँ राम्रो भएन। कोही पनि मान्छे होइन दोषी छ अपराधी छ त्यसको चाहिँ प्रमाणहरू पुग्छ भने कोही पनि मान्छे कानून संविधान भन्दा माथि छैन, मैले फेरि पनि भन्छु, तर प्रमाण नपुर्याइकन बिना प्रमाण शंका लाग्यो भनेर अब भनिएको छ कि उहाँलाई चाहिँ एउटा सुरक्षा थ्रेट भयो भनेर चाहिँ नियन्त्रणमा लिने होइन, त्यही त त्यो त आउनु पर्यो नि त, त्यो त प्रमाणकै आधारमा हुनु पर्यो सबै कुरा, र सुरक्षा थ्रेट हुँदा पनि सुरक्षा बढाउने होला, राज्यले चाहिँ सुरक्षा बढाइदिने होला, पूर्व प्रधान न्यायाधीश हो, अलिकति उहाँको चाहिँ निवास वरिपरि चाहिँ अलिक सुरक्षा कर्मीहरू बढाइदिने होला, अलिक सुरक्षा थप दिने होला, पीएसओहरू थप दिने होला, तर नियन्त्रणमै लिने कुरा चाहिँ नाजायज भयो, यस्तो गलत हरकत गरेर सरकारले आफ्नो आयु आफै छुट्याउँदैछ।
1: हस्, शेरबहादुर चौहानज्याको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: हजुर, धन्यवाद।
1: उहाँ नेकपा एमालेका नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङ, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: देश हो खुशी को कनेक्शन
2: यो नेपाली रेडियो
3: हर विषयमा चारो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
7: पीस होम इन्टरनेट
8: यतिखेर हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साई हुनुहुन्छ। साईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: गुड मर्निङ।
8: नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभयो, अघिल्लो रात 1 बजे पक्राउ पर्नुभयो, दोस्रो दिन 12 बजे छुट्नुभयो। यो प्रक्रियालाई कसरी हेर्नु भएको छ?
9: यो पक्राउ किन गरियो भन्ने कुरा, पहिला कुरा सरकारलाई म के सोध्न चाहन्छु भने, यदि यहाँ दोषी हो भने किन छोडेको? कतिमा सेटिङ गर्यो सरकारले, होइन? दोषी हो भने छोडेको किन? यदि निर्दोष हो भने पक्राउ गरेको किन? गृहमन्त्रीको पद भनेको केटाकेटी गृहमन्त्रीको पद भनेको आफ्नो व्यक्तिगत इगो सार्ने ठाउँ होइन त्यो, होइन? अनि अर्को चाहिँ यो राज्य सत्ता भनेको केटाकेटीको खेल होइन, यो यसमा प्रमाण तथ्य आधार चाहिन्छन्। तपाईँलाई जनमत दिए जनताले, जनताले जनमत तपाईँहरूलाई मात्रै दिएका होइनन्, जनताले जनमत हिजो केपीहरूलाई पनि दिएका हुन्, हिजो शेरबहादुर देवाललाई दिएका हुन्, पठानलाई पनि दिएका हुन्, होइन? तर जनमत दिदे भन्दैमा यो हात्ती माटिए जसरी मात्रिनु पर्ने आवश्यकता छैन। त्यही भएर अहिले गृहमन्त्रीलाई म अपिल गर्न चाहन्छु, यो कलप चलाए जस्तो चाहिँ गृहमन्त्री चल्दैन। अगाडि पछाडि दुई चारजना साथीहरूले मिडियामा भिडियो स्टन्ट गरे जस्तो हुँदैन। यो
8: मैले नेपाल प्रहरीका आइजीसँग पनि कुराकानी गरेको थिएँ, उहाँले चाहिँ के भन्नुभयो भने

0: विद्यार्थ्यौ उहाँलाई त्यहाँ ल्याइएको हो। केही थ्रेडहरू आएको खबरहरू सूचनाहरू आइसके पछाडि हामीले सुरक्षित तरिकाले चाहिँ उहाँलाई ल्यायौं टेकुमा भन्नु भएको छ। सुरक्षित हिसाबले चाहिँ घरमै सुरक्षा दिने कि टेकुमा ल्याउने भनेर मेरो प्रश्नमा चाहिँ सबै कुराहरूमा चाहिँ प्रोटोकलहरू हुन्छन्, संवेदनशीलता हुन्छ भन्नु भएको छ।
1: संवेदनशीलता हुन्छ भने त यो देशको गृहमन्त्री सुदन गुरुङलाई सबभन्दा बढी आवश्यकता छ, हरेक दिन परिचर्यालाई राखे भयो त होइन, त्यस्तो पनि भन्ने हुन्छ। यो प्रहरीको कमजोरी होइन, यो राज्य सरकारले दबाब दिएर पुलिस पक्रिया हो नि त, त्यसमा त
0: प्रेसर धेरै थियो भन्ने कुरा
1: होइन। दोषी हो भने पक्राउ गर्नुपर्छ, राज्यले पक्राउ गर्न पाउने अधिकार छ।
0: तर तीन दिनसम्म सार्वजनिक विदा पनि थियो,
1: उनको परिवारलाई के भयो भन्ने कुरा अर्को पाटोको कुरा छ, कुनै उनको कुनै व्यक्तिगत कुरा होइन। उनी यदि दोषी हुन् भने अहिले छोड्या छन् किन क्या,
0: तर उहाँलाई त प्रहरीको भनाइ अनुसार त उहाँ त सुरक्षाको लागि लगिएको भन्ने कुरा आयो नि त।
1: त्यो कमेडी गरेर हाँसौ सबै नेपालीहरू, त्यो
0: स्थानान्तरण गरियो भन्ने आएको छ हाम्रो यता परिसरको एसएसपी साहबले त्यही भन्नुभएको छ अपराध अनुसन्धान महाशय साहब।
1: होइन, अहिले पनि म सरकारलाई के भन्न चाहन्छु भने र सरकार यो सत्ताको मात्रै धेरै नलागोस् है, विधि हुन्छ, त्यसको प्रक्रिया हुन्छ, नीति हुन्छ, त्यसको प्रमाणका आधार हुन्छ, तब राज्यले पक्रिन पाउँदैन भन्ने होइन, राज्यले पक्रिनु पर्छ, राज्यले नै यो छुन्ने, कुनै अपराध गर्यो भने त्यसलाई छुन्नुपर्ने अधिकार राज्यसँग हुन्छ। तर राज्यले छुन्दै गर्दाखेरि त्यसका इभिडेन्सहरू, त्यसका प्रमाणहरू, त्यसका तथ्यहरू, आधारहरू के हुन्छ, त्यो नगरिकन कसैलाई इगोका आधारमा, आफ्नो इगो सेन्टीका आधारमा, आफ्नो व्यक्तिगत ऋषि सत्ताका लागि कोही पनि व्यक्तिलाई राज्य सत्ताको कुर्सीको दुरुपयोग गर्न पाइँदैन। अब यो यसरी यो दुरुपयोग गरेको यदि ठहर भइदिएको भए, हिजो केपिओले गरे भए त्यहाँ अहिले सडकमा मैले नारा लगाइछु बुझ्नुभयो, यो त अहिले त गृहमन्त्रीले राइनामा दिएर बाटो प्रशस्त गर्नुभएको, यो त अपराध हो नि त। कुनै पनि नागरिकलाई उनले राज्य सत्ताको दुरुपयोग गर्न पाउँछ, पाउँदैन।
0: तर प्रहरीको भनाइलाई तपाईँले कसरी लिनुभयो, उहाँले चाहिँ सुरक्षा
1: बनावटी कुरा गरे हो, त्यो बनावटी कुराको पछाडि लाग्नु भन्ने कुनै कारणै छैन। प्रहरीलाई यिनले पक्राउ गर भने तर प्रमाण बिना पक्राउ गर।
0: तर प्रहरी पनि त यो देशको संगठन हो नि त, प्रहरी एउटा आइजीपी भने त संस्था होला नि त,
1: आइजीपीलाई यिनीहरूले आरोप लाउँदै हिँडेको छैन बेकारमा, हजुर छैन
0: होइन, आइजीपीलाई कमजोर पार्ने प्रयत्न त भयो, तर आइजीपी ड्रेस किन हुन सक्नु भएन, आइजीपी किन बलियो हुन सक्नु भएन भन्ने
1: के गर्छ बिचरा, जनताबाट जितेर आएका मान्छेहरूले पक्राउ गर भनेर राज्यले भन्यो भने त प्रहरीले गर्नु पर्यो त, त्यो प्रहरीको ड्युटी भित्र पर्छ, यहाँ प्रहरी दोषी होइन नि, दोषी यहाँ सुदन गुरुङ हो।
0: तर आइजीपी पनि त एउटा संस्था हो नि त होइन,
1: संस्था तपाईँ गाई खानु भएपछि थाहा हुन्छ नि तपाईँलाई,
0: आइजीपीले चाहिँ स्ट्यान्ड लिनु पर्दैन भन्ने प्रश्न छ नि त यतिखेर,
1: आइजीपीले कसरी स्ट्यान्ड लिँदा लिँदै माने यिनीहरूले,
0: गौरी कुमारी यादवलाई पक्राउ गर्दाखेरि आइजीपी साहबले गरेको स्ट्यान्डको त निकै प्रशंसा भएको छ,
1: स्ट्यान्ड लिएको आधारमा आइजीपीले बदनाम गराउनलाई यिनीहरूले अहिले खगेन्द्र सुनारले स्ट्यान्ड गर्नु भएको देख्नु भएको छैन,
0: होइन खगेन्द्र सुनारको कुरामा त कुनै तुकै छैन, त्यो त अब उहाँको रेकर्डबाट हटिसक्यो नि त संसदबाट, त्यो त विषय नै भएन नि त ज्ञानसाईजी,
1: सरकारले चाहिँ यस्ता कदम चाल्न भन्दा अगाडि कुनै पनि आधार बिना यसरी गर्यो भने हेर्नुहोस्, केपीओली पनि हिजो चुनाव जितेर आएका हुन्, स्वर्गदेव देवा पनि चुनाव जितेर आएका हुन्, प्रचण्डजी पनि चुनाव जितेर आएका हुन् होइन, उनीहरू पनि त्यतिकै आएका होइनन्, तपाईँ हामी जस्तै जितेर आएका हुन्, यो जनताको बहुमत छ भनेर भाग कसैलाई नलाए हुन्छ अहिले बुझ्नुभयो,
0: होइन राति एउटाले पक्राउ गर भन्ने, अर्कोले पक्रिने, अर्कोले सोधपुछ गर्ने, अर्कोले छोड्ने, केटाकेटी खेले जस्तो भएन, केटाकेटी आए म के गुलेली चलाए म ट्याङ्राको
1: होइन, यो त खामेलको कलब होइन नि त, यो त राज्य सत्ता हो नि त,
0: कलब चलाएको भएको छ अहिले सरकार,
1: होइन सरकारलाई भन्न मिलेन, तर यो उसमा त कलब खामेलको कलब चलाएको जस्तो हो नि त गृहमन्त्रीले,
0: अनि
1: यसको त कारण हो, उनलाई रिस उठ्यो अनि मान्छे पौडी हिँड्न पाइन्छ,
0: प्रहरीले पनि त अनि उहाँले निर्देशन दिनासाथ यो प्रोटोकलको
1: प्रहरीले चाहिँ गृहमन्त्रीको आदेश मान्नै पर्छ फेरि बुझ्नुभयो, त्यो भएन भने फेरि देशमा सेना कमान हुँदैन बुझ्नुभयो कि नै, प्रहरीले त पक्राउ गर भने पक्रिनु पर्यो, तर त्यसका लागि त पक्राउ पुग्छ लिन सक्नु पर्यो पुलिसले,
0: तथ्य प्रमाण आधार प्रहरीले पनि त हेर्नु पर्ला नि त, प्रहरीको पनि कमजोर देखियो नि त,
1: यहाँ दोष प्रहरीलाई किन दिनुहुन्छ तपाईँहरू, तपाईँहरू जस्तो साथीहरूले पनि
0: होइन, गृहमन्त्रीको दोष त भयो नै होइन, गृहमन्त्रीले त नैतिकता छ भने त राजीनामा दिनै पर्छ भन्ने खालको आवाज उठिनै सकेको छ, प्रहरी पनि अलिकति एउटा संस्था हो,
1: प्रहरीले के गरोस्, अब पक्रिने पक्री नत्र तँलाई म सरुवा गर्छु भनिदिन्छ हाम्रो सुदन गुरुङले, पक्रिने पक्री नत्र तँलाई कुट दिन्छु भन्छ प्रहरीलाई, पौडी पौडी नपुग्ने व्यक्तिहरू घर आउलाइदिन्छु भन्छ सुदन गुरुङजीले
0: भनेपछि
1: किनभने टिओबीहरूको ग्याङ बोकेर हिँडेको छ सुदन गुरुङ प्रहरी भन्दा बाहिर.
0: अनि खगेन्द्र सुनारले पनि त प्रहरी आइजीपी माथि लागेको आरोपको विषयमा के भन्नुहुन्छ कि
1: आरोप छ भनेपछि प्रमाणित गरेर उनले त जेल हाल्न पाउने अधिकार छ त प्रमाणित गरे भयो त सरकार उनको छ गृहमन्त्री उनको छ पार्टी उनको छ प्रधानमन्त्री उनीहरूको छ कसरी रोक्न सक्छ
0: भने खगेन्द्र सुनारले
1: चाहिँ भने गृहमन्त्रीलाई बदनाम गराएर ठेकेदारसँग मिलेर सेटिङ भयो उनीहरूको सरकार छ यदि प्रतिपक्षको सांसदले यो आरोप लगाइदिएको भइदिएर के भन्न सकिन्छ भने सरकार उनीहरूको छैन
0: खगेन्द्र सुनारले चाहिँ ठेकेदारको कुरामा बगिरहेको छ होइन त्यसो भए
1: ठेकेदारसँग उहाँको पर्फेक्ट छ
0: बालिन शाह अहिले चाहिँ धेरैको प्रशंसा योग्य प्रधानमन्त्री संयुक्त राष्ट्र संघमा गएर खत्रै दिनुभयो नि त होइन भाषण चाहिँ उहाँको मन्तव्य निकै
1: अब त्यो प्रधानमन्त्रीले त्यो भाषण अब त्यो जुन हिसाबले उहाँले आफ्नो कुरा उठाउनु भयो त्यो भने प्रधानमन्त्री भन्दा देशले उठाएको एउटा टिमले उठायो होइन अब त्यो लिखित रूपमा कसरी लेखेर उहाँहरूले त्यो कुरा राम्रो राख्नुभयो त्यो स्वागत त्यो कुरा छ त्यो हामी सबैले प्रशंसा गर्नुपर्छ देशको प्रधानमन्त्रीले त्यो कुरा उठाउनु भयो
0: तर प्रदीप परियारजीको स्क्रिप्ट राम्रो छ त्यसमा चाहिँ राम्रो तरिकाले
1: कुनै व्यक्ति भन्दा पनि प्रधानमन्त्रीको टिम राम्रो छ अहिले त्यो टिमले जुन प्रस्तुत गर्यो त्यो चाहिँ साह्रै राम्रो गर्यो विश्वमा होइन त्यसलाई हामीले राम्रो भन्नुपर्छ तर अब अहिले सुदन गुरुङले पनि सबै काम नराम्रा गरेका छन् भन्ने होइन तर जुन अहिले प्रकरण अहिले पछिल्लो पटक आयो यो त अब यो र सुरुङ मार्गको जुन स्टन त होइन अब त्यो त गृहमन्त्रीले गर्ने कामै होइन नि
0: होइन
1: त्यो त चर्चामा स्वीकार्ने हो हामीले अलै चर्चा होस् न प्रधानमन्त्रीले हाम्रो देशको प्रधानमन्त्री जति छ त्यति देशका लागि फाइदा हो नि
0: प्रधानमन्त्री पपुलर भए देशमा ग्यास पाउँदैन चामल समयमा छैन तरकारी बासी खानु परेको छ समस्या त छ नि त देशभित्र फेरि
1: होइन त्यो त यसो हो त्यो त देशभित्रको काम र संयुक्त राष्ट्रको कुरा अलग कुरा हो संयुक्त राष्ट्रमा आफ्नो प्रेजेन्स गरे हो प्रेजेन्स गर्दा राम्रो गर्यो अहिले यो टिमले होइन अब एकजना भन्दा पनि भन्ने त्यो भाषण लेख्यो होइन लेख्ने मान्छे त राम्रो देख्यो नि त होइन
0: पर्फर्मेन्सको विषयमा भीमरावजीले हिजो बिहान मसँग भन्नुभएको थियो अलिकति ड्रेस कोड पनि भएन खुकुरी लाएर हिँडे जिब्रो पनि त्यो ओठ चपाएको सफाई गर्नुभयो भन्ने थियो
1: नेपाली कपडा लगाउनु भएको छ नि व्यक्ति व्यक्ति किटेर केही फाइदा छैन हरेक व्यक्तिको हरेक कमी कमजोरी हुन्छन् भगवान्ले गर्दा कमजोरी हुन्छन् तर समग्र रूपमा झन् जुन टिमले काम गरे जुन प्रधानमन्त्री त्यहाँ स्पिच दिनुभयो जुन टिमले त्यो स्पिच तयार पार्यो होइन त्यो चाहिँ चारै राम्रो राम्रो र अति राम्रो अहिलेको समय सान्दर्भिक गरे त्यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ. हाम्रो देशको प्रधानमन्त्री जति चर्चित भए त्यति हाम्रो देश चर्चामा आउँछ त्यो भए हुनाले यो चाहिँ कसैले दुःख मान्नु पर्ने कसैले अप्ठ्यारो मान्नु पर्ने कारण छैन यो होइन
0: तर पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो
1: पक्राउ गर्न पाइन्छ अपराध गर्यो भने त पूर्व प्रधानमन्त्री चाहिँ पूर्व
0: प्रधानमन्त्री भएन नि त छोड्नु पर्यो नि त 12 घण्टामा
1: हो त्यही भएर म अहिले भन्दैछु त यदि अपराध गरेको होइन भने किन पक्राउ गरेको अपराध गरेको हो भने किन छोडेको
0: भन्दाखेरि त अब कसैसँग रिस उठ्यो भने प्रहरी परिचालन गरिदिने पक्राउ गरिदिने सजिलो भयो नि त सरकारले
1: भाग्दिने भन्ने टक्क पारेर उहाँले पहिले कसो गर्ने भने संसदमा कोही सांसदले पनि उहाँलाई प्रश्न गर्यो भने यसलाई थुन्डिहाल्नु भन्नुहुन्छ अरे क्या उहाँले
0: राति त थुन्नुहुन्छ फेरि
1: होइन त्यस्तो गरेर राज्य सत्ता चल्दैन अहिले पनि हामी सुदन गुरुङ शुभचिन्तक हौ उहाँको होइन उहाँ पनि एउटा सांसद हो हामी पनि सांसद हो उहाँले पनि जनताबाट जित्यो हामीले जनताबाट जितिरहेको हो है त्यो भए हुनाले उहाँलाई अहिले पनि मेरो अपिल के छ भने एउटा शुभचिन्तकको हैसियतले राज्य सत्ता चलाउने कुरामा चाहिँ तपाईँले ऐन कानुन नीति नियम संविधान होइन सबै कुराहरू हेरेर त्यसको प्रमाण आधार हेरेर तपाईँले फैसला लिन थाल्नुभयो काम गर्न थाल्नुभयो भने त राम्रो हुन्छ होइन फेरि जनताले विश्वास गरेका छ जनताले सपना देखेको त्यो सपना चाहिँ सिर्फ त्यो तपाईँको अगाडि एउटा क्यामराम्यान भाइ राखेर होइन त्यो स्टन्ट गरेर चाहिँ देश बन्दैन बुझ्नुभयो त्यो आज रमाइलो लाग्छ भोलि रमाइलो लाग्छ पछि त्यही कुरा घातक नै हुन्छ.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसदहरूसँग मैले कुरा गरेको छु उहाँहरूले चाहिँ पार्टीलाई नै डुबाउने भए यिनीहरूले भन्ने खालको अभिव्यक्ति दिनुभएको छ क्या यो चाहिँ कसैले पनि
1: उनीहरूको कुरा हो हामीलाई उनीहरूको कुरा छैन अहिले यो प्रकरणमा चाहिँ यदि पूर्व प्रधान न्यायाधीशले गल्ती गरेका थिए भने उनलाई पक्राउ गर्नै पर्छ
0: कतै कमजोरीहरूदेखि लिएर धेरै टिप्पणीहरू अर्को पाटो होला तर एउटा व्यक्तिलाई पक्राउ गर्ने क्रममा इभिडेन्सहरू त हुनु पर्यो नि त होइन मान्यज्यू
1: अनि राज्य सरकार त कहाँ व्यक्तिगत हातमा चल्ने कुरै होइन नि कसरी व्यक्तिगत इगो साट्नका लागि गृहमन्त्रीको पदको विरुद्ध गर्न पाइन्छ
0: जाँदा जाँदै प्रहरीको भूमिका चाहिँ कस्तो लाग्यो त्यसो भए
1: दुईवटा प्रहरी कायल छ अहिले दुई दिन छ गरेन भनेपछि टिओबी लगाएर आउलाइदिन्छ
0: महत्वपूर्ण समयका लागि धेरै
2: धन्यवाद. नेपाली बसको समय सकिएको खेम बम बिदा चाहन्छु. नमस्कार.

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रू 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 0157912222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो एनआरएन 99.1।

पालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लातमा हान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

सुरक्षाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भए उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दरहरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिन्छ दमकल। फोन नम्बर 01-5546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-5-20-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137, सुकुना हस्पिटल विराट चौक 01-5446-786, एम्बुलेन्स 98-5-20-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

नगरपालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

को अत्यंत जरूरी सूचना। रेबिज एक संक्रमित जनावर को टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिण्य दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौक की बीरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हॉस्पिटल बीरा चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशैली द्वारा जनहित में जारी।
2: साथीबाट फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईं हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाउ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

आपको अत्यंत जरूरी सूचना। रेबिज एक संक्रमित जनावर को टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौं। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरबालुवा वा कडा कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचे दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: रेबिज रोग सम्बन्धी सुन्दरहरिचा नगरपालिकाको अत्यन्तै जरुरी सूचना रेबिज एक संक्रमित जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने रेबिजबाट कसरी बस्ने रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट बस्नु पर्दछ कुकुरको टोकाइबाट बस्न निम्न कुराहरू ख्याल गरौ सुतिरहेको कुकुरलाई हकाउँदै नछुने लात नहान्ने कुकुर रिसाएको बेला नजिक नजाने कुकुरले खाना खाइरहेको बेला नजिक नजाने नछुने कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ रेबिज बारे जानौ र सचेत हौ सुन्दर हरिचा नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ
4: पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलैपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

गुन्जे छैन घरमा बास उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सबलाई लाग्छ आश उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री

तिमलाई कठै बढी किन खोज्छौ जोरी लान्छु अब तानेर

रे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड़

0: ए संगीने हो जमने है ने ते मा
1: जम्न तो पाने त हो त नि खैरे यहाँ याउबेको केटाहरु
2: ए हामीले त मान्छे नै पनि नदेखेको तिरोहरु नाच बसो गर्दा कसो छिटा
3: हो हो
0: गाए

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित मा जारी।
2: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै के गुनगुनाइरहेको?
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: रेबिस रोग सम्बन्धी सुन्दर हरिचा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिस एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिस संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिस विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिसबाट कसरी बस्ने? रेबिस रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लातमा हान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिस विरुद्धको खोप लगाऊ। रेबिस बारे जानौ र सचेत हो। सुन्दर हरिचा नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।
5: फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाऊ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बर हो सुन्दर हरिच दमकल, फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-69-72, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीली द्वारा जनहित में जारी।
2: रेबिज रोग सम्बन्धी सुन्दर हरिचा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचा नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।
3: फुड प्रोडक्ट का उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्स को सफलता पछि चादनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनीर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप राइटर रमन कार्की।

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराट चोकको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटरको नाम बताउँ सक्ने एउटा कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
2: रेबिज रोग सम्बन्धी सुन्दरहरिजा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिजा नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल बिराट चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Nah itu. Karena buat tidak ya hatimu.
1: रेबीज रोग संबंधी सुंदरहरिचा नगर पालिका को अत्यंत जरूरी सूचना। रेबीज एक संक्रमित जनावर को टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबीज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनेटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबीज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिसबाट कसरी बस्ने? रेबिस रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट बस्नु पर्दछ। कुकुरको टोकाइबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरबालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिस विरुद्धको खोप लगाऊ। रेबिस बारे जानौ र सचेत हौ। सुन्दरहरिचा नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: 29 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
4: सरकारको छ महिना सुशासनमा आशा, कार्यशैलीमा प्रश्नै प्रश्न। रासोपामा नबोल्ने भद्र सहमति, पालिका गाब्न मापदण्ड तयार, सहकारी ठगेर विदेशमा बिन्दास र चीनतर्फका तीनवटै नाका अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको केराले मूल्य पाउँदा किसान उत्साहित शीर्षकको शुभ समाचार।
1: चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका सात सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया लगायत देवखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीका बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भयो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारको छ महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा खबर छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको मंगलबार 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न आम निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 182 सीट सहित स्पष्ट बहुमत हासिल गरेपछि बालेन्द्र देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र नागरिक राहतलाई केन्द्रमा राखेर 100 प्रमुख कार्यसूची सार्वजनिक समेत गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी अनुगमनलाई आफ्नो प्राथमिक कार्यक्षेत्र घोषणा गरेको थियो। त्यसलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट रूपरेखा तयार पार्न सरकारले 7 हप्ता, 1 महिना, 45 दिन, 3 महिना, 6 महिना, 1 वर्ष, 2 वर्ष हुँदै 10 वर्षसम्मको अल्पकालीन तथा दीर्घकालीन कार्यसूची समेत तयार गरेको थियो। तर शुरूआती दिनमा देखिएको उत्साह र सुधारका प्रयासहरू 6 महिना पुग्दा अपेक्षाकृत रूपमा अघि बढ़न नसकेको र विभिन्न समस्याहरू झन बल्झिँदै गएको विश्लेषण हुन थालेको छ। सरकार संचालनको शुरूआती चरणमा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक र उत्साहजनक लक्षणहरू देखिएका थिए। सार्वजनिक सेवा प्रभावलाई छरितो बनाउने, आम जनतालाई सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने र राज्यको प्रशासनिक खर्च कटौती गर्ने जस्ता सकारात्मक पहलहरू भएका थिए। खास गरी फजुल खर्च नियन्त्रण र प्रशासनिक संरचनाको सागुरोकरणमा सरकारले साहसिक कदम चाल्यो। वर्षौंदेखि राज्यको ढुकुटीमा बोझ बनिरहेका अनावश्यक बोर्ड, समिति र निकायहरू खारेज गरिए। पूर्ववर्ती सरकारहरूले बढ़ाएर 22 पुर्याएको संघीय मन्त्रालयको संख्या घटाएर 18 सीमित गरियो। निजामती प्रशासन र संस्थानहरूमा दलीय प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियनहरू खारेज गरियो भने विभिन्न निकायमा अघिल्ला सरकारहरूले गरेका करिब 1500 राजनीतिक नियुक्तहरू समेत रद्द गरिए। त्यस्तै ताली पाएका र गाली पाएका कार्यहरूमा केही सूचीमा खबर छापिएको छ। प्रशासनिक फजुल खर्च कटौती, मन्त्रालयको संख्या कटौती, राजनीतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजी, पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन, 100 शासकीय सुधारका कार्यसूची सार्वजनिक, सार्वजनिक सेवा प्रभार, राहतमा शुरूआती सक्रियता लगायतका बुदाहरूमा ताली पाएका केही कार्यहरू भनी छापिएको छ। त्यस्तै गाली पाएका केही कार्यहरूमा सल्लाहकारको हालीमुहाली र कर्मचारी अविश्वास, राजनीतिक प्रतिशोध र बिना पूर्जी गिरफ्तारी, संसद, संविधान र संवैधानिक निकायको उपेक्षा, मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम मिचिएको नियुक्ति, वैकल्पिक व्यवस्था विहीन सुकुम्बासी विस्थापन, अर्थतन्त्र, कर वृद्धि र कूटनीतिक अपरिपक्वता लगायतका कार्यलाई गाली पाएका कार्यको सूचीमा राखिएको छ। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
3: सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषय उठ्यो। प्रष्ट कारण र आधार बेगर नियन्त्रणमा लिएर छाडिएको बारे विपक्षी दलका सांसदहरूले सरकारसँग जवाफ मागे। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो। यो विषयमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने पूरै चुप रहे। कतिपय सांसदले यो विषयमा पार्टीभित्र आन्तरिक रूपमा प्रश्न उठाएका थिए। केही सांसदले सामाजिक सञ्जाल मार्फत आफ्ना असहमति राखे। संसदमा भने राष्ट्रपाका एकजना सांसदले पनि यो विषय उठाएनन्। न सरकारको कदममा समर्थन जनाए, न विरोध। राष्ट्रपाका एक नेताले भने हामी यस्तो विषय जबरालाई नियन्त्रणमा लिएर छाडिएको विषयको पक्षमा छैनौं, तर संसदमा बोलेनौ। केही विषयमा नबोल्दा सरकार सच्चिन्छ भने सच्चियोस् भन्ने हाम्रो भद्र सहमति शीर्ष तहमा भयो, यस अनुसार निर्देशित भयौं। राष्ट्रपाका नेताहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए। चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामिछानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि अप्ठ्यारो पर्न सक्ने भय उनी पक्षधरमा पनि रह्यो। परिणाममा सांसदहरू संसदमा चुपचाप रहेका हुन्। तथापि केही सांसदहरूले आन्तरिक प्रश्न गरेका छन्। राष्ट्रपाकी सांसद रंजू दर्शनाले फेसबुक मार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानूनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानूनमै व्यवस्था छ, तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नै पर्छ। कसुर अदृश्य भए पनि कानूनले प्रमाण माग्छ। यो खबरसँगै सर्वोच्चले भन्यो स्वेच्छाचारिता शीर्षकमा खबर छ। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनले उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेका छन्। चोलेन्द्र प्रकरण रासोपामा नबोल्ने भद्र सहमति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: सहकारी ठगेर विदेशमा बिन्दास शीर्षकमा खबर छ। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्जन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएसँगै सहकारी पीड़ितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरी सहकारीको रकम हिनामिना गर्ने संचालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीड़ितको बचत फिर्ता गर्ने योजना अघि सारियो। तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार भएकालाई कार्यवाहीको दायरामा ल्याउने काम समेत भएको छैन। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार रहेका मध्ये एक मुख्य व्यक्ति हुन् जितेन्द्र बाबु अर्थात जीबी राई। एक दर्जनभन्दा बढ़ी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आएसँगै फरार छन्। जीबी विरूद्ध कास्की, रूपन्देही, चितुवन, पर्सा र काठमाण्डुमा समेत गरेर छवटा सहकारीको रकम अपचलनको अभियोग छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलाएर इन्टरपोलको रेड नोटिस जारी भए पनि उनलाई पक्राउ गर्न सकिएको छैन। जीबी विरूद्ध 2080 माघ 25 गते इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। रेड नोटिसको रेकर्ड अनुसार 2080 चैत 6 गते जीबीले मलेसियामा म्यासेज रिसिभ गरेको देखिएको थियो। त्यसैता इन्टरपोलको कुनै पनि सदस्य राष्ट्रले उनीबारे जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने कार्य समेत गरेको छैन। जीबीलाई खोज्न मलेसियामा गएको नेपाल प्रहरीको टोलीले त्यहाँ कुनै सहयोग प्राप्त नभएको गुनासो गरेको थियो। यता नेपालमा उनले अवैध रूपमा सहकारीको रकम ल्याएर लगानी गरेको सबै व्यवसाय र सम्पत्ति समेत रोक्का राखिएको छ। कास्कीको सूर्य दर्शन सहकारीमा 1.86 करोड़, रूपन्देहीको सुप्रिम सहकारीमा 55.52 करोड़, चितवनमा सहारा बहुद्देश्य सहकारीमा 37 करोड़ बिगो दावी गरिएको मुद्दा लागेका जीबीलाई फिर्ता ल्याउन सरकारलाई ठूलो सकस भएको छ। जीबीले सहकारीकै रकम लगानी गरेर स्थापना गरेका व्यवसाय लिलामी तथा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया समेत शुरू भएको छैन। त्यसै गरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन् सुमेरू सहकारीको पैसा दुरूपयोग गर्ने भरत महर्जन। सुमेरूको 7 अर्ब भन्दा बढ़ी रकम दुरूपयोग गरेको आरोप लागेका उनी विरूद्ध 2080 पुष 17 गते इन्टरपोल मार्फत रेड नोटिस जारी भएको थियो। 2080 माघ 19 गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ, तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीबी राई, भरत महर्जन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई लगायत फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। सहकारी ठगेर विदेशमा बिन्दा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: जनजीवन सामान्य बनाउन सरकार अग्रसर शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गर्ने विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मरमत गरी जनजीवन सामान्य बनाउनेतर्फ सरकार तदारूकताका साथ लागिपरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार गत असोज 8 गतेदेखि वर्षासँगै आएको बाढ़ी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका छन्। अधिकांश राजमार्ग सञ्चालन उपशीर्षकमा यससँगै खबर छ। चार दिनको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो, लेदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क सञ्चालनमा आइसकेका छन्।
2: सरकारले आवश्यकता अनुसार पालिकाहरूलाई एक आपसमा गाभ्न र सिमाना फेरबदल गर्न सक्ने गरी मापदण्ड बनाएको छ। आगामी स्थानीय तह निर्वाचन लगत्तै यो काम अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ। एक आपसमा गाभिदा पालिकाको संख्या केही कटौती हुन सक्छ। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालयहरू जस्तै पालिकाहरू पनि एक आपसमा गाभिन सक्नेछन्। सरकारले गाउँपालिका तथा नगरपालिका र वड़ाको संख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 समेत बनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गृह सचिव प्रकाश दाहालले पालिकाहरूलाई अब एक आपसमा गाभ्न तथा सिमाना फेरबदल गर्न सक्ने गरी सरकारले बनाएको मापदण्डलाई 77 जिल्ला समन्वय समिति, प्रदेश सरकार र स्थानीय तहमा पठाइएको बताएका छन्। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालय जस्तै पालिकाहरू पनि आपसमा गाभिन सक्नेछन्। यो काम स्थानीय तहको आगामी निर्वाचनपछि अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ।
3: चाडबाड़को मुखमा चीनसँग जोड़िएका प्रमुख व्यापारिक नाका अवरूद्ध भएका छन्। दशैं तिहारको मुखमा बाढ़ी र पहिरोले चीनसँग जोड़िएका प्रमुख तीनवटै नाकाहरू अवरूद्ध भएका हुन्। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ीले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने रसुवागढ़ी नाका ध्वस्त भएको थियो। चीनसँग जोड़िएका प्रमुख तीनवटै नाका अवरूद्ध, यो वर्षको दशैं तिहार निकै महँगो बन्ने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो उपशीर्षकमा खबर छ। बाढ़ी पहिरोले देशभरका विभिन्न सड़क अवरूद्ध हुँदा संघीय राजधानी काठमाडौँको आपूर्ति श्रृंखला नै प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा राजधानी बाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन। यति मात्रै होइन, यसअघि नै अभाव रहेको खाना पकाउने ग्यास आपूर्तिको समस्या पनि थप बढ़ेको छ। यसको प्रभाव उपभोक्तामा परेको छ।
2: बाढ़ी पहिरोका कारण जलविद्युत आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि आगामी हिउँदमा विद्युत आपूर्ति व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणले करिब 1155 मेगावट विद्युत भारतबाट आयात गर्ने योजना सार्वजनिक गरेको छ। भोटेकोशी, त्रिशुली बाढ़ी र हालैको वर्षा तथा बाढ़ीबाट क्षतिग्रस्त जलविद्युत परियोजनाबाट आउने विद्युत कटाएर हाल 3739.4 मेगावट विद्युत उत्पादन क्षमता कायम रहेको प्राधिकरणले जनाएको छ। मंगिरसम्म करिब 321 मेगावट थपिने अनुमान छ, तर हिउँदमा उत्पादन क्षमताको 30% मात्र उत्पादन हुने भएकाले यो हिउँदमा 1218 मेगावट मात्र विद्युत स्वदेशमा उपलब्ध हुने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको हिउँदमा पीक विद्युत माग 2293 मेगावट रहेको सन्दर्भमा सो मागको हारारीमा यस वर्षको हिउँदमा पनि माग कायम राख्ने अनुमानका आधारमा करिब 1155 मेगावट विद्युत आयात गर्ने योजना प्राधिकरणले सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।
3: गत भदौ 10 गते रसुवा र नुवाकोटमा आएको भीषण बाढ़ी पहिरोले जनधनसँगै स्थानीय ब्यांकिङ प्रणालीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण दुई जिल्लामा 11